0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ जिल्ला समन्वय समिति कास्कीले गरिरहेका गतिविधिहरूलाई जोड्नेछौ। जिल्ला विकास समिति हुँदाखेरि गर्ने काम कर्तव्य र भूमिका र अहिले जिल्ला समन्वय समिति कास्की हुँदाखेरि काम गर्ने काम कर्तव्य भूमिका पुरै फरक छ। यो विषयमा हामी छलफल गर्नेछौ। जिल्ला समन्वय समितिको भूमिका, समन्वय, अनुगमन र विकास व्यवस्थापनमा केन्द्रित रहेर आजको छलफल रहनेछ। छलफलका लागि हामीसँग हुनुहुन्छ जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी हुनुहुन्छ नवराज बराल। सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: यति बेला चाहिँ जिल्ला समन्वय समिति कास्की के काममा चाहिँ व्यस्त छ?
1: हजुरले सर्वप्रथम त यो रेडियो सफलता 103.4 MHz यसले आफ्नो स्थापना कालदेखि नै भोइस फर भोइसलेस पिपलहरूको बारेमा आवाजविहीनहरूको आवाजहरूलाई एउटा लाने र समसामयिक विषयहरू महिला सशक्तिकरणदेखि लिएर युवा उद्यमशीलताका विषयहरू समसामयिक सन्दर्भहरूमा जुन बहस, पैरवी, छलफल, अन्तर्क्रियाहरू चलाउँदैछ यसले साँच्चै नै राज्य र जनताको बीचको पुलको काम गरेको मैले पाएको छु। र एउटा यो लिभर पनि हो, उत्तोलोक पनि हो। त्यसभएर यसले चाहिँ सरकारी निकाय, गैर सरकारी निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलाई जुन झोकझगाएको छ यो निरन्तरता दिनुहोला र यसको सफलताको पहिला शुभकामना व्यक्त गर्न चाहन्छु। दोस्रो, हजुरले अहिले उद्घोषणमै भनिसक्नुभयो साबिक जिल्ला विकास समिति र जिल्ला समन्वय समिति।

हुसा चाहिँ जिल्ला विकास समिति विकासको पर्यायवाची शब्द थियो, शिक्षा स्वास्थ्य खानेपानी सड़क पूर्वाधार जिल्ला विकास समितिले 17 चरणमा योजनाहरू छनौट गरेर लिएर आएर पास गर्थ्यो र जिल्ला विकास समितिले आफ्नै नीति बनाउँथ्यो, कानून बनाउँथ्यो, बजेट बनाउँथ्यो, कार्यान्वयन गर्थ्यो र अन्य पनि स्रोतको धनी थियो। ढुङ्गा गिटी बालुवा जस्ता यी नदीजन्य पदार्थहरूको राजस्व संकलन जिल्ला विकास समितिले गर्थ्यो र उनले बाँडफाँड गर्थ्यो। जब मुलुकमा संघीयता आयो, संघीयता आएपछि संविधानको धारा 56ले राज्य 3 तह हुने, संघ, प्रदेश र स्थानीय तह। धारा 56मा स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनु पर्ने र जिल्ला सभा र अहिले हजुरले जोडेको हाम्रो जिल्ला सभा स्थानीय तह अन्तर्गत छ। संविधानको धारा 306 ढले पनि स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनु पर्छ र जिल्ला सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सदस्य हुन्छन्। त्यसो भएर जिल्ला सभा यो एउटा जिल्ला सभाको बोडी हो। यो जिल्ला सभा र जिल्ला समन्वय समितिको नेतृत्व चयन गर्छ र जिल्ला समन्वय समितिको प्रमुख लगायत उपप्रमुख र सदस्य बढीमा 9 जनासम्म गर्ने भनेका छन्। त्यसमा यो जिल्ला सभाले निर्वाचित गरे हाल स्थानीय तहको निर्वाचन भएपछि उदाहरणको लागि भन्ने भने कास्कीको हकमा मैले कुरा गर्दा कास्कीमा 5 पालिका छन्। 5×10 जिल्ला सभाका सदस्य हुन्छन्। उहाँहरूले ज्येष्ठ सदस्यले बैठक राखेर अनि जिल्ला समन्वय समितिको निर्वाचनको लागि निर्वाचन आयोगलाई लेखेर पठाएपछि जिल्ला समन्वय समितिको निर्वाचन हुन्छ र हाम्रो अफिसको प्रकृति के छ भने जिल्ला सभा एउटा छ, जिल्ला समन्वय समिति एउटा छ। मैले किन जोडेँ भने जिल्ला सभा पछिको काम जिल्ला समन्वय समितिले गर्छ भनेको जुन 9 बढी छ र हामी यता कर्मचारीतर्फ जिल्ला समन्वय समितिको कार्यालय छ। जिल्ला सभा, जिल्ला समन्वय समिति, जिल्ला समन्वय समितिको कार्यालय छ। खुसीको कुरो के लाग्छ भने दुर्गाजी, अहिले नेपाल सरकारको जनशिक्षा सामग्री केन्द्रको स्थानीय तहको पाठ्यक्रमको कक्षा 6 सोसियल साइन्समा पनि जिल्ला सभा, जिल्ला समन्वय समितिको पाठ्यक्रमको पढाइ हुन्छ र त्यसमा गत वर्ष 8 विद्यालयहरूले प्र्याक्टिकल्ली रूपमा पनि हामीले जिल्ला समन्वय समितिमा आए प्र्याक्टिकल्ली रूपमा। अस्ति एउटा यो सिर्जना बोर्डिङको त मैले निर्वाचन पनि गरेर पर्वको उपप्रमुख सदस्य रूपमा विद्यार्थी कक्षा 6 पाठ्यक्रममा यो तपाईँ पाउनुहुन्छ। अब यहाँ जिल्ला समन्वय समितिले संविधानको धारा 56 गठित र संविधानको धारा 220 जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार तोकिया छ। यहाँ कुरा मैले के क्लियर पार्न चाहन्छु भने जिल्ला समन्वय समिति संविधानको धारा 220 हेर्दाखेरि के छ भने हजुरलाई पक्कै थाहा छ, श्रोता गाउँहरूलाई के भन्न चाहन्छु भने राज्यका 3 अङ्ग हुन्छन्, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका, सर्वसन पावर शक्ति पृथ्वीकरणको सिद्धान्त अनुसार। र यो जिल्ला सभा स्थानीय कार्यपालिका भाग 17 धारा 214 220 स्थानीय कार्यपालिकामा राखेका छ। भनेपछि यसको कार्यकारिणी अधिकार छ कि भनेर यसलाई राज्यको शक्ति पृथ्वीकरणको सिद्धान्तमा कार्यपालिकाभित्र राखेर किन यसलाई व्यवस्थापिकाभित्र राखेर भनेर जिल्ला सभाले आफै कानून बनाउन पाउँदैन। स्थानीय तहलाई पनि र जिल्ला सभालाई पनि कानून प्रदेश सरकारले बनाइदिनुपर्छ र हामी गाइडलाइन के हुन्छौँ भने नेपालको कानून संविधान अनुसार हुन्छौँ अनि स्थानीय यो सङ्घ प्रदेश स्थानीय तह सम्बन्धी 2077 दफा 26 हुन्छौँ अनि गण्डकी प्रदेशले हामीलाई 2 कानून बनाइदिएको छ। एउटा स्थानीय तहको सभा सञ्चालन सम्बन्धी कानून बनाएको छ, एउटा स्थानीय तहका पदाधिकारीले पाउने सेवा शर्त र सुविधा सम्बन्धी कानून बनाएको छ। यी 2 हुन्छौँ। अरू सङ्घीय ऐन अनुसार अनुगमन ऐन 2080 अरू ऐनहरू थानी अनि सङ्घले बनाएको स्थानीय सरकार सञ्चालन ऐन 2074 नै जिल्ला 74 दफा 92-96 नै स्थानीय हाम्रो जिल्ला समन्वय समितिका काम, कर्तव्य, अधिकारहरू संविधानले 4 स्पष्ट बनाएको छ। एउटा चाहिँ जिल्लाभित्रका पालिकाको सन्तुलित विकास भयो कि भएन अनुगमन गर्ने विकासको विकास चाहिँ ब्यालेन्समा भयो भएन, माथिमा विकास नहुने, रूपमा अत्याधिक भयो, पोखरामा विकास भयो, अन्नपूर्ण भएन भने त्यसका विकासका पूर्वाधारहरूमा
भौतिक विकास मानवीय विकासको सन्तुलित अनुबन्धी एक नम्बर लागेको छ अनि समन्वयको छ सहजीकरण छ प्रदेश कानुन उल्लङ्घन गर्ने कामहरू संविधान त छँदैछन् अनि स्थानीय सरकार सञ्चालन अहिले नै यिनै कुराहरूलाई अलिकति एक्सटेन्सन गरेर सबै कुरा राखेको छ र गैर सरकारी संस्थाहरूको अनुगमन नेपाल सरकारको संघ प्रदेश स्थानीय तहले गर्ने कार्यक्रमहरू नीतिको अनुगमन कार्यक्रमको अनुगमन बजेटको अनुगमन अनि अनुगमन पनि पूर्व अनुगमनको चरण कार्यक्रम बनाउँदै मैले यहाँ के कडी जोड्न खोजेँ भने जिल्ला समन्वय समितिको प्रमुख राजनीतिक व्यक्तित्व हुनुहुन्छ र उहाँलाई विभिन्न 30-31 ऐनले समितिको प्रमुख संयोजक बनाएको छ र जिल्ला समन्वय अधिकारीलाई त्यस्तै 17-18 सदस्य सचिव बनाएको छ अनि केहीमा उप प्रमुख सदस्य बनाएको छ केहीमा हाम्रो जिल्ला समन्वय समितिका सदस्यहरू बनाएको छ त्यसो भएर हामीले विभिन्न एउटै ऐनले मात्रै काम गर्दैनौँ जस्तो उदाहरणको लागि म भन्छु शिक्षा ऐनले शिक्षा समितिको जिल्ला शिक्षा समितिको संयोजक प्रमुखलाई बनाएको है सदस्य सचिव उसको हाम्रो शिक्षा इकाइको प्रमुख हुन्छ यो अहिले आएर नेपाल सरकारको अहिलेको सरकारले हामीले काम थपेको छ के काम थप्यो भने अहिलेको सरकारले दुई तिनवटा काम थपेको छ क्या एउटा यो भूमि सम्बन्धी ऐनको 8 संशोधनले यो भू सेवा केन्द्रको को अनुगमन गरेर भू सेवा केन्द्रबाट लिइने सेवा गराएको लाइने सेवा वस्तु तोक्ने होइन हामीले तोक्यौँ कास्कीमा तोक्यौँ कास्कीमा तोकेर तपाईँ अहिले रजिस्ट्रेसन गर्न जानुभयो अथवा कुनै व्यवहारले लिखित पारित गर्न जानुभयो बक्सपत्र गर्नुहोस् त्यस्ता काममा पनि जानुभयो अथवा अंश भन्न जानुभयो भने तपाईँको प्रत्येक सेवा केन्द्रमा लिस्ट छ राजीनामाको यति लिने चट्टापट्टाको यति लिने भनेर त्यसको अनुगमन यो सरकारले आएपछि थपिएको हो अनि यो सरकारले आएपछि अर्को काम के थपियो भने गाउँपालिका नगरपालिकाको सिमाना सम्बन्धी हेरफेर मानदण्डले जिल्ला समन्वय समितिको प्रमुखलाई संयोजक बनायो मैले आउँछु त्यसो भए अहिले काम चाहिँ हिजो ए जिल्ला समन्वय समितिको कामै छैन त्यो अफिसको के काम भन्नेहरूको लागि अहिले त्यो भन्नेहरूको लागि अहिले यो काम चाहिँ थपेको हुनाले जिल्ला समन्वय समितिको भूमिका बढेको छ एक त हजुरको घरमै छेगनै चिठी पठाउँदाखेरि कुन जिल्ला लेख्ने होइन यो त राजनीतिक सम्झौता स्वतन्त्र जिल्ला भयो नि जिल्लाको अस्तित्व स्वीकार गर्यो संविधानले तर चार तह चाहिँ होइन है फेरि संविधानको 3 तह हो सङ्घ प्रदेश स्थानीय तह जिल्ला छुट्टै तह होइन यो स्थानीय तहभित्र राखेको छ राजनीतिक उसमा मैले भने कार्यकारी अधिकार पनि त्यो कार्यपालिकाभित्र राखेको छ र यसले गर्ने कामहरूको संविधान ऐन कानुनहरूले काम गर्दाखेरि हामीले धेरै कामहरू गरेका छौँ अब काशी जिल्लाको अहिलेको हकमा आउँदा जस्तो हामीले 9 जिल्ला सभा सम्पन्न गर्यौँ 9 जिल्ला सभाले विभिन्न नीति कार्यक्रमहरू पारित गर्यौँ ती कार्यान्वयन गर्ने क्रममा हामी कहाँ अहिले हाम्रो प्रमुखज्यूको नयाँ नेतृत्व आइसकेपछि हामीले के गरेका छौँ भने वार्षिक क्यालेन्डर बनाएको छौँ क्यालेन्डर बनाएर यो महिनामा यति काम गर्ने यो महिनामा यति काम

0: onantara io amro pokhara antarashtriya vimanisthal yi rashtriya gaurav aayojana haru ra rashtriya pratantrata aayojana haru ani pardesh gaurav aayojana haru pani chhan ra swang pardesh sthaniya tahka का योजनाहरुको लागि हामी चाहिँ के गर्छौं भन्दाखेरि विगतको वार्षिक समीक्षा गर्छौं र नयाँ यो अहिलेका जस्तो करिब करिब हामीले अनुगमन गर्दा 14 वटा रुम र आयोजनाहरू देखेर प्राथमिकतामा राख्नुको लागि पनि हामीले लेखेर पठाएका थियौँ संघीय सरकारलाई प्रदेश सरकारलाई पठाएका थियौँ। केही क्रोनिक योजनाहरू छन् अहिले पनि सम्पन्न भएका छैनन्। केही कुरोहरू तपाईँ अहिले आउनुभयो भने चाहिँ पोखरा बाग्नु हाइवेको पुल त्यो हाम्रै अनुगमनले ठेक्का तोड्ने काम भयो। अहिले नयाँ ठेक्काला होइन हेर्नुहोस् अब पहिले बनियो त कति गाडी एक्सिडेन्ट भयो तपाईँले हेरिराख्नु छ त्यहाँ होइन त्यो क्रोनिक आयोजनाहरू पनि छन् त्यस्ता भने। अनि अर्को कुरो पर्वतबाट हस्तान्तरण भएर आएको अन्नपूर्ण 8 को एउटा पुल पर्वतले हस्तान्तरण गरेको 7 वर्षसम्म पर्वतमा रहेको हामीले 3 चोटि अनुगमन गरेर त्यो पुल अहिले कम्प्लिट हुँदैछ होइन। त्यसो भएर अनुगमनलाई प्राप्त अब अहिले यो काम खोलामा छ नि काउ खोलाको पुलको बारेमा के छ भने अनि यो दमसालीको पुलको बारेमा के छ हरेक राजनीतिक नेतृत्वले पनि प्रश्न उठ्छ होइन। राजनीतिक नेतृत्वले नेतृत्वले के हेर्यो भन्ने कुरो हुन्छ अनि अनि अड्डाले के हेर्यो भन्ने कुरो हुन्छ। त्यसो भए हामीले निरन्तर अनुगमनलाई पनि अगाडि बढाएको छौँ। त्यसो भए वार्षिक समीक्षामा यी कुराहरू आउँछन्। अनि त्यसपछि अस्ति भर्खरै भयो 8 र 9 गते गरिसकेर 7 वर्षको समीक्षा गऱ्यौँ। 28 वटा गरिसकेहरूले हामीलाई कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरे र हामीलाई के छ भने स्थानीय सरकार सञ्चालन 2074 दफा 92 2 खमा सरकारी तथा गैर सरकारी संस्थाहरूको कामको बारेमा वार्षिक समीक्षा गरेर 3 प्रतिवेदन पनि सार्वजनिकरण गर्ने। हामीले गरेका निर्णयहरू संघीय सरकार प्रधानमन्त्री तथा मन्त्रीको कार्यालयका संघीय सरकार अनि सरकारवाला मन्त्रालयहरू होइन सरकारवाला मन्त्रालयहरूसँग हामीले तिनलाई पठाउँछौँ प्राकृतिक स्रोत तथा वित्त आयोग मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र 5 स्थानीय तहका निर्णय कार्यान्वयन गर्न पठाउँछौँ। अनि अहिले विचार फेरि के काम सकियो भने राष्ट्रिय मानवाधिकार कार्यान्वयन राष्ट्रिय मानवाधिकार कार्यान्वयनको 6 राष्ट्रिय मानवाधिकार कार्यान्वयन योजनाको संयोजक पनि हाम्रो बलुङजी हुनुहुन्छ सदस्य सचिव म छु। त्यसमा पनि हामीले फेरि त्यो पनि अस्ति बैठक राखेर सरकारवाला निकाय राखेर स्थानीय तहहरूलाई स्थानीय समिति गठन गर्ने मानवाधिकारको विषय यो पृथ्वीमा मानव रहेको छ आउनु पर्यो 6 7 8 9 पनि होला हुँदै जाला ती कार्यान्वयनहरूका विषयहरू अब जस्तो घाँस बाँस कपास क्लबहरू यी आधारभूत अधिकारहरू भयो। त्यसपछि त्यसमा हामीले तिनलाई के अरे स्वर योजनाको लक्ष्यसँग जोड्नलाई दिगो विकासका राष्ट्रिय लक्ष्यहरू पूरा गर्न अब 2 वर्ष मात्र बाँकी छ 2030 यो सिद्धिन्छ तिनलाई मिट गर्नको लागि त्यो कार्ययोजनालाई त्यो चाहिँ फेरि के हो भने मानवीय विकासका कुराहरू
1: देखिँदैन
0: होइन त्यो ती लैङ्गिक हिंसा नियन्त्रणका कुराहरू है यसमा जोड्दाखेरि हामीले पनि पटक पटक यो हिंसामा रहेकालाई राख्नको लागि सुरक्षा गरिदिनु पोखरा 33 भन्यो। यो हाम्रो निरन्तर प्रयास र पहलले सामाजिक विकास मन्त्रालय पोखरा महानगरपालिका अहिले 33 सेल्टर चाहिँ सञ्चालनमा आएको छ। त्योमा म मात्रै 4 गर्नु होला 4 अनुगमन गरेर त्यहाँ पूर्वाधारहरू विकास भएको छ र अहिले चाहिँ ओसिएमसी भन्छ हाम्रो वान स्टेप क्राइसिस म्यानेजमेन्ट कमिटी त्यसको पनि लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समितिको अध्यक्ष पनि हाम्रो प्रमुखजी हुनुहुन्छ सदस्य सचिव मर्छु त्यो सल्लाहकार समितिको फेरि एक्सन कमिटी मामिला समितिको प्रमुख जिल्लाधिकारी हुनुहुन्छ त्यसमा सदस्य छु अनि विपद व्यवस्थापनमा हाम्रो प्रमुखजी सल्लाहकार हुनुहुन्छ म सदस्य छु। यो हरेक कुराहरू हरेक अहिले हामीलाई जोडेको छ त्यसरी अब कुन कामलाई कसरी गरिसँग फोकस गर्ने हाम्रो पनि समीक्षा हुन्छ फेरि हाम्रो चितवनमा समीक्षा भयो मैले प्रेजेन्टेसन गरेँ है भन्नु मिल्छ कि मिल्दैन काशी जिल्लै प्रथम भयो क्या 77 काशी जिल्ला प्रथम भयो काम गरेको सेड्युलको आधारमा बागलुङ दोस्रो भयो मन्त्रालयले घोषणा गर्यो हामीलाई होइन हामीले अरूको मूल्याङ्कन गर्छौँ हाम्रो मूल्याङ्कन गर्ने पनि छन् नि तपाईँहरूले गरिराख्नुभएको छ होइन अब यो फेवा संरक्षणको पनि हाम्रो प्रमुखजी अध्यक्ष हुनुहुन्छ ढुङ्गा गिटी बालुहरू पनि अध्यक्ष हुनुहुन्छ सदस्य सचिवमा छु अनि यो फेवातालको सिमसा क्षेत्र पुगिएको विषय होस् कि बर्फीपत्र चौतारी काटिएका विषयहरू कि पटक पटक हाम्रो टेबलमा स्थानीय तहका प्रमुखजीहरू आदरणीय मेयर सापेलाई राखेर हामी तत्काल सिमसा पुगिएको ठाउँमा हामीले एक्सनमा गएका थियौँ है यो बर्फीपत्र चौतारीका रुखहरू काटिएकोमा पटक पटक हामीले बैठक राखेर एक्सनमा गएका थियौँ। तर अब हाम्रो पनि यो हामी हाम्रा वेबसाइटहरूमा राख्छौँ।

0: यी कुराहरू हाम्रो प्रतिवेदन जुन गरे भन्दै फेरि चौतारा बसेर भन्दैछ
1: सर. यति धेरै भूमिका र जिम्मेवारी गरिरहेको संस्था होइन, यसको आवश्यकता र औचित्यलाई आम नागरिकले बुझाउन सक्नु भएको छ त?
0: अनि हजुर एकदम बुझाइयो छ. हामी अस्ति पालिकामा गयो, यो अन्नपूर्ण गाउँपालिका र हजुरले त्यो सीमा निर्धारणको कतिवटा आयो थियो नि फाइल भनेर मलाई भन्नुहुन्छ भने लाग्छ मलाई. अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकाको सीमा निर्धारण सम्बन्धी फाइलहरू आएको थियो. हामी अस्ति अन्नपूर्ण गयो, अनि बल्ल अन्नपूर्णको कार्यपालिका त्यहाँको स्थानीय राजनीति जिल्ला समन्वय समितिको भूमिका त बढाइरहेको छ होइन. अझ त्यो अब के अरे दुई पालिकाको बिचमा बोलचालै छैन एकछिन लागेन भन् त्यो समन्वयकारी भूमिका गर्ने त हामी हो नि त. डम्बर हुन् कि हामी त सङ्ग्रह पर्दैछ यसरी घन्टी बजाउने सङ्ग्रह स्थानीय तहलाई घन्टी बजाउने आवाजहरू यस्ता छन् भनेर निकालिदिने हामी त डम्बरको भूमिकामा अब घन्टिने भन्दा अहिले कुनै चुनाव पार्टीको घन्टिने भन्ला आखिर घन्टिने हो त्यो डम्बर भने पनि होइन. हामी सङ्ग्रह प्रदेश सङ्ग्रह स्थानीय तह पर्दैछ र स्थानीय तहको बिचको भूमिकालाई पुलको काम ब्रिजको काम जसरी तपाईँले हामीलाई जोड्नु भएको छ अहिले जोड्नु भयो नि त सर्वसाधारण जोड्नु भयो यो रेडियो सुनेर बसेका आम जनता अथवा देश विदेश जहाँ रहेकाले पनि जिल्ला समन्वय समितिको कामको बारे सुनिराख्नु भएको छ नि जसरी जोडिराख्नु भएको छ नि. अनि त्यसो भएपछि के हुन्छ ठ्याक्कै अब पैसा दिए काम देखिँदो रहेछ त्यसमा पनि हाम्रो फेरि छ साबिकको जिल्ला विकास समितिको मौजाको सञ्चालन निर्देशिका बमोजिम स्थानीय तहको रातो किताबमा हामीसँग साझेदारीमा काम गर्ने भनेका माविका वडा भवन बनाऊ हामीले अन्नपूर्णका वडा भवन बनाऊ माछा पुजे गाउँको प्रमुख प्रशासकीय भवन बनाऊ लाग साझेदारीमा अहिले तपाईँको गत वर्षको अन्न के अरे रूपा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन बन्यो 60-40 को सिद्धान्त हुन्छ त्यो पैसा फेरि अहिलेको होइन है. साबिक जिल्ला विकास समितिको नदीजन्य पदार्थको राजस्वको जम्मा भएको पैसा हामीसँग थियो त्यसलाई जिल्ला सभाले निर्णय गरेर पहिलो जिल्ला सभाले निर्णय गरेर अनि त्यसपछि रकम साझेदारी गर्ने त्यो पैसा 6 विधानलाई खर्च गर्न पाइँदैन होइन. एक नम्बरमा प्रशासनिक भवन हुन् प्रशासनिक भवन बनाउनु पऱ्यो वडा कार्यालय बनाउनु दुई नम्बरमा स्वास्थ्य केन्द्रहरू बनाउनु तिन नम्बरमा शिक्षा विद्यालयहरू होइन चार नम्बरमा खानेपानीका पाँच नम्बरमा साबिकका जिल्ला विकास समितिका योजना अधुराहरू छ नम्बरमा अनि आफ्नै पूर्वाधार विकासकै योजनाहरू जिल्ला समन्वय समितिकै भवनका भवन मर्म सम्बन्धीहरू. अब मैले चाहेर पनि त्यो कुनै पालिका चाहेर पनि सडक बनाउने सम्झौता हुँदैन अनि यस्तो यो के अरे स्वास्थ्यका यी सामग्रीहरू किन्नेमा हुँदैन त्यो इन्फ्रास्ट्रक्चर पनि हुन्छ त्यो पनि पालिकाको सेवा सुविधा सहज सरल गर्ने तरिकाले भनेर हामीले माधिमा र अन्नपूर्णमा वडा भवनहरू बनाऊ ठुलो प्रशासकीय भवन माछापुत्रीमा बन्यो अनि रूपामा बन्यो यद्यपि पोखराको 7 नम्बर वडा 8 नम्बर वडा र 31 नम्बर वडामा यी तिनवटा वडा बनाउँदाखेरि हाम्रो लागि साझेदारी छ.
1: धेरै कामहरू भएका छन् तर पब्लिकलाई चाहिँ के होला पहिला त तार जाली माग्न आउनुहुन्थ्यो बजेट माग्न आउनुहुन्थ्यो अब अहिले त के हो त्यो केही छैन भने के गरेर बस्दैन भने जस्तो नि के केही वर्षहरूमा अहिले त्यो घट्यो
0: होइन. यस्तो छ यहाँ तारजानी चाहिँदछ यहाँ छ भनेर विपद व्यवस्थापन समितिमा निर्णय गर्ने अधिकार निर्णय गर्ने दिने अनि हिजोको भूकम्पमा हामीले सहजीकरण गरेका विषयहरू भूकम्पमा धेरै विद्यालयहरू भवनहरू गर्ने विषयहरूमा अनि यहाँ चाहिँ आवश्यकता छ भन्ने विषयमा हामीले हाम्रा विङ्सहरू अथवा हाम्रा सङ्घका जस्तो सङ्घको वृह जलाधार व्यवस्थापन केन्द्र छ त्यहाँ हाम्रो प्रमुखजीले अध्यक्ष हुनुहुन्छ त्यहाँ नीति कार्यक्रमहरू पार्ने अनि हाम्रो भू संरक्षणको काम कास्कीको तनहले हेर्छ अनि यो साबिकको तपाईँले रूपता एकीकृत परियोजना अहिले सङ्घीय नाम चेन्ज भएको छ सङ्घीय आयोजना अन्तर्गत उनीहरूलाई हामीले सिफारिस गरेर हाम्रो सिफारिसको आधारमा जेनुन हामीले निर्णय गरेर सहजीकरण गरेका छौँ. आफैले बजेटले तार खरिदर्ने आफैले बनाउने आफैले वितरण गर्ने खानेपानीका पाइप किनेर दिने त्यो काम चाहिँ हुँदैन. त्यो काम चाहिँ स्थानीय तहमा पनि अब वडाले गर्ने काम हुन्छ. अहिले त हामी इभन के अरे हिजो हामीले खानेपानीका मुहानहरू दर्ता पनि गर्थ्यौँ नवीकरण गर्थ्यौँ अब त्यो स्थानीय सरकार सञ्चालन नयाँ आएपछि ती कुराहरू अब सम्बन्धित स्थानीय तहमा गए अब खानेपानीका मूल दर्ता पनि त्यहीँ जान्छन् नवीकरण पनि त्यहीँ जान्छन् होइन. अब हामीले गर्ने भनेको अनुगमन नीतिमा हो कार्यक्रममा हो होइन. जस्तो चाहिँ के अरे स्थानीय तहले बजेट बनाउँदाखेरि लङ्गी हिंसा अथवा मानसिक रोगको यी उदाहरण दिनु हामीले मानसिक रोगीहरूसँग पनि मानसिकको समस्यामा पनि बसेर अन्तर्क्रिया गरेका छौँ ज्येष्ठ नागरिकको अन्तर्क्रिया गरेछौँ, यातायात व्यवस्था योजना बसेर अन्तर्क्रिया छौँ, दलितहरूको अधिकारका विषयहरूमा अन्तर्क्रिया गरेछौँ, हाम्रो त सेड्युलमा छन् होइन, सेड्युलमा छन्। अहिले भर्खरै अस्ति हामीले श्रम ऐन कार्यान्वयन गर्नलाई र सामाजिक सुरक्षामा लानको लागि केही सेम्बुलिक रूपमा केही विद्यालयहरू, केही हाम्रा अस्पतालहरू, अनि त्यो ब्युटी पार्लरदेखि लिएर अन्य स्थादेखि लिएर अन्य होटेलहरूलाई पनि हामीले बोलाएर एउटा अन्तर्क्रिया गरौँ, तपाईँहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ, श्रम 19,550 श्रमले दिएको छ होइन, निजी क्षेत्रका सेक्रेटरीहरूलाई बोलायौँ। त्यस्तो भएर हामीले ती ऐन कार्यान्वयन गर्ने क्रममा झकझगाउने काम, सहजीकरण गर्ने काम हामी यो जिल्ला समन्वय समितिले राखिदिनुहोस् न, हामीले भनेर त मान्दै मानेनन् भनेर हामीले तिनकै कतिपय कार्य प्रमुखले हामीलाई आएर भन्नुहुन्छ ल जस्तो यसको भूमिका तपाईँले गरिदिनुहोस् है, तपाईँहरूले बोल्नु। अस्ति भर्खरै हामीले विद्यालय क्याम्पसकै प्लस टू 10+2 मात्रै पढाउन पाउँदैन होइन, क्याम्पसले पाउँदैन, यहाँ क्याम्पसले पढायो भन्ने इस्यु पनि आएपछि हामीले क्याम्पस प्रशासनहरूलाई बोलाएर, शिक्षाहरूलाई बोलाएर पनि हामीले एउटा बैठक राख्यौँ, समन्वय राख्यौँ होइन, त्यो विद्यार्थीको इएमआइएस रेकर्ड नहुने भएको हुनाले जिरो लेभलकाले पनि अरू केही नपढाउने, 10.2 मात्रै पढाउने क्याम्पसहरू पनि देखिए। त्यसो भएर यो राष्ट्रिय समस्या रहेछ, राष्ट्रिय समस्या राष्ट्रिय हिसाबले काम गर्नको लागि पनि हामीले अस्ति झगिरहेका छौँ होइन, कुन क्षेत्रमा काम गरेनौँ भन्ने हो, तर भन्दै हिँडेर कटुवाल भोक्दै हिँडेर चाहिँ त्यही छैन है, तर हाम्रो वेबसाइट हेर्नुभयो भने, हाम्रो वेबसाइट हेर्नुभयो भने सबै धेरै कुरा हुन्छ। हाम्रो रामजी लम्सालजी फेरि हाम्रो प्रमुखजी लालन पौडेलसरको छोरी पनि ऊ पत्रकारिता पनि काम गर्ने, अनि उनले ठ्याक्कै त्यो मिडियाहरूलाई पनि दिने हामीले जिम्मा उहाँलाई दिएका छौँ, तर हाम्रो आफ्नो सूचना अधिकारी दशु शर्माजी हुनुहुन्छ होइन, सूचना अधिकारीले हाम्रो वेबसाइटहरूमा ती हामीलाई गरेका कामहरूलाई अपडेट गर्दै गएका छौँ, अनि त्यहाँ आउँछन्, यो ठुलो घर देख्छन्, अनि उस्तै पनि जिल्ला प्रशासन कार्यालयमा चाहिँ आर्थिक सहायता चन्द्र पुरस्कार माग्नेले हेर्छ ठुलो घर जहाँ त्यहाँ पैसा पाइन्छ भनेर पठाइदिन्छन् क्या, अनि त्यहाँ ठुलो घर छ भन्दैमा त्यहाँ पैसा हुन्छ त होइन होइन, तर हामीले सहजीकरण अपाङ्गता भएकालाई पनि गरेका छौँ। अस्ति भर्खर एउटा भाइको व्हिल चेयरको लागि हामीले उहाँ आइएनए हरियाहरूकालाई गऱ्यौँ, एउटा यो माछा पोखरीको एउटा भाइको 7-8 वर्षको भाइ त्यस्तो अवस्था फेला परेका एकजना नागरिक समाजको अभियन्ता रामबहादुर पौडेलले हामीलाई रिपोर्ट गर्नुभयो, रिपोर्ट गरेपछि उसलाई व्हिल चेयर देखिएका कुराहरूलाई है, अब हामीले तपाईँ नै अहिले आउनुहुन्छ काठमाडौँमा सहज भइरहेछ, यातायात व्यवस्थालाई बोलाएर छलफल गरे हामीले, यातायात व्यवस्था अहिलेमा के छ भने महिला सिट छुट्याउनु पर्छ, अपाङ्गता सिट छुट्याउनु, ज्येष्ठ नागरिक हुन्छ, अब काठमाडौँमा महिला सिट खाली भए पनि बस्दैनन्, पोखरा बस्छन् है, ज्येष्ठ नागरिक सिटमा मै सिटमा बसिन्छु, मभन्दा सिनियर ज्येष्ठ नागरिक आउनुपर्छ, मैले छोड्न गाह्रो मान्छु, मान्छे आउँदाखेरि उता झ्यालतिर उता साइडतिर हेर्ने मान्छ कि म्याम होइन, अनि त्यसो भने यो बानीको विकास शिक्षाहरू केही होइन, विश्वले भन्नुहुन्थ्यो शिक्षाहरू केही होइन बानीहरूको निर्माण हो, बानीको विकास पोखरा बसेन क्या, अपाङ्गतालाई देखेर गाईले रोक्दैनन् क्या, त्यसलाई चढाउनलाई झराउनलाई गाह्रो हुन्छ भनेर जाउँ जाउँ जाउँ भन्छ, पछाडि अर्को गाडीले लगिरहन्छ होइन, अनि ती विषयहरूमा अपाङ्गताको सिटमा छुट्याउनु पर्ने, अब ठ्याक्कै विद्यार्थीले बुझेका छैनन्, त्यो साउले बुझ्छ या विद्यार्थीलाई सहुलियत दिए बापत अथवा अपाङ्गतालाई सहुलियत बापत ज्येष्ठ नागरिकलाई सहुलियत दिए बापत राज्यले यातायात व्यवस्था के दियो छ भन्ने कुरो साउलाई थाहा छ, तर गुरु चालक र सहचालकलाई थाहा छैन, उसका पाठ पूर्जा उसका नवीकरणमा दिएको छ, हामीले के पाउँछौँ, शनिबार चल्दैन कन्सेसन कार्ड, शनिबार हुँदैन अथवा आज बिदा दिन होइन, 45% दिनैपर्छ हरेक ज्येष्ठ नागरिकलाई, 45% तपाईँ पोखराबाट काठमाडौँ जानुहोस् भैरव जानुहोस् डिस्काउन्ट गर्नुपर्छ, तर हाम्रो यहाँ दिने मानिसहरू तर ज्येष्ठ नागरिक परिचय पत्र हुनुपर्छ, हिजो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको एक ठाउँ कार्यक्रममा मैले यो कुरा नै भने होइन, हिजो अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हिजोको एउटा कार्यक्रम मैले भनेको छु, तपाईँहरूले माग्नुहुन्न त अनि उसले कसरी दिन्छ
1: होइन,
0: यो गाडीमा त दुईजना देखौँ परिचय पत्र हुनुहुन्छ, त्यो गाडीको सबै विद्यार्थी बसी नै हुनुपर्छ, सिद्धान्त त्यो अनि राज्यले छोड दिएको कुरो त्यो साउले चालकहरूलाई सहचालकलाई भन्दैन, अस्ति भर्खरै हाम्रो यो लागु पदार्थ दुर्व्यवस्था सम्बन्धी एउटा कार्यक्रम सिडी सरले आयोजना गर्नुभयो, त्यहाँ यातायात व्यवसायहरूलाई बोलाउनु पर्छ छुट्टिन्छन् भने मैले होइन, कहाँ माइक्रोले माइक्रोले बदमासा यस्तै कहाँ छ ती कुरा, यो चाहिँ के भने राज्यमा अलिकति सुशासन ल्याउन, राज्यमा अलिकति राम्रो तरिकाले व्यवस्थापन गर्नको लागि ती कुरा सबैको साझा सहयोग चाहिन्छ, हाम्रो अनुगमनले अहिले अब दसैँ तिहारको सुरुमा यी कम्तीमा यी बाटाहरू होइन, अहिले त धेरै यो विपदले गर्दा बाटाहरू छन् नि बिग्रेका छन्। अहिल्यै दक्षिण तिहार जस्ता पर्वहरू खल्लो जस्तो भइसकेका छन् क्या, एक त भोटेपछि एक अस्तिको गण्डकी प्रदेशमा पनि 21 जना 31 जनाको मृत्यु भएको छ होइन, त्यसो भएको हुनाले यहाँका भाइ बहिनीहरू पनि पर्नु भएको छ, यहाँका बाबा आमाहरू पनि पर्नु भएको छ, अनि त्यसैमा पनि अहिले तपाईँ बाहिर जान सक्नुहुन्न, यातायात अवरुद्ध छ होइन, काठमाडौँ जान सक्नुहुन्न, यस्ता विषयहरू छन्। यद्यपि यिनै विषयहरूलाई एउटा अवसरको रूपमा लिएर हामीले पूर्वाधारमा के गर्नुपर्ने छ, पहिला सिद्धार्थ अहिले हेर्नु सिद्धार्थ राजमार्गमा त्यत्रो बाटो पिच भएको, आज 27-28 सालमा पिच भएको, 50 वर्ष अगाडि पिच भएको बाटो भत्किया होइन, गत वर्ष पिच भएको बाटो कसरी भत्क्यो भने खोजी के हो क्या, 50 वर्ष अगाडिको बाटो नभत्कु होइन, अहिले पोहोर पिच भएको बाटो भत्कँदै अनि हाम्रो चाहिँ अहिले फेरि अर्को पनि भने विकासको उसमा के छ भन्दा एउटा जनताले के बुझ्छ भन्छ, हिजो अस्ति बाटो पिचहरू आज कसले खनेको, हामी पनि कहिले त भूमिगत यो अहिले विद्युत प्राधिकरण छ भरतपुर पोखरा, यसलाई टाइममा उ गर्नु, टाइम उहाँहरूलाई बोलाएर छलफल गरियो, टाइममा यो तालबिच छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो चाहिँ पोलमा तार्नुहुने तरिकाले भूमिगत तार हजुरले हेर्नुहुन्छ, हजुरले अगाडि पनि हामी चेराए होला, यी कामहरू टाइममा हुन पर्यो क्या, टाइममा हुन पर्यो, एउटाले एउटाले खन्या छ अनि अर्काले खाने पनि खन्यान्सन, नेपालको प्रशासनको समस्या त्यही हो, अब भनिदियो भने भन्न मिल्छ मिल्दैन, हाम्रो आफ्नो आफ्नो निजी कार्यक्रम हुन्, हाम्रो पोल हटाउने योजना छैन, विद्युतले पोल नहटाइदिएर बाटो त्यहाँ अहिले औद्योगिक क्षेत्रमा अस्ति दुईटा चाहिँ अब दुईटा पोलको बिचमा पिच गरिदियो क्या, त्यो मुङ्गिन पोखराले अस्ति हामीले बोलाएर त्यहाँ जम्मा 1,53,00,000 पुरानो त्यो महसुलको बिलको भुक्तानी रहेछ, त्यो चाहिँ अहिले पोखरा ट्याम भन्छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यो तिर्ने भए र ती पोलहरू विस्थापित भएर अहिले बाटो पुरा पिचिने, त्यो पनि अस्ति हाम्रो मिटिङ आयो हाम्रो पहलमा। अनि कास्कीकोट पुम्दी बुम्दी जस्ता ठाउँहरूमा साबिका विद्युत प्राधिकरणले बनाएका घरहरू चाहिँ ऊ छन् क्या, व्यवारिसी जस्ता झारपलाग जस्ता त्यस्ता घरहरूलाई त्यो विद्युतका ती भाइहरू बहिनीहरू त्यो जुन नोलाइटमा काम गर्छन् तिनलाईको लागि हामीले सहजीकरण गरेर ती भवनहरू 5-6 भवन मर्मत गरेर अहिले सबैमा बसिसक्नुभयो होइन, हामीले बारम्बार भनेको छौँ प्रदेश सरकारलाई बारम्बार बनाएको छौँ, प्रदेश सरकारले बनाएका बाटाहरू स्थानीय तहले बनाएका बाटाहरूमा नेटवर्क गरेर राख, एक त सूचनाको संयन्त्र हुन्छ, यहाँबाट माथि माथिको ताङदिङ जाने अथवा सिग्नेस जाने बाटो अवरुद्ध छैन भन्ने कुरो त्यहाँको नेटवर्कले हामीलाई सूचना पनि दिन्छ, भएका अलिअलि पानीका ढलसडहरू झारसडहरू उसले पञ्चायत दिन्छ, जसरी सडक विभागले नेटवर्क राख्छ प्रत्येक 3 किलोमिटरमा होइन, त्यस्तै स्थानीय तहले राख, प्रदेश सरकारले राख भनेर हामीले पटक पटक निर्णय गरेको छ, एक त हाम्रो विपदको सूचना हुन्छ, दोस्रो तत्काल ती पानी सानीका ढलहरूका व्यवस्था ढुङ्गा सुङ्गा पहिला पनि छोड्ने काम हुन्छ, त्यति पनि हामीले गरेका छैनौँ कि, सामान्य कामले गरेका छौँ, ठुल्ठुला कुरा गर्छौँ, ठुल्ठुला योजनाहरू बनाउने कुरा गर्छौँ, तर सामान्य कुराले जनतामा प्रभावित हुने यो तारहरू बिस्तारै तारै तार भन्नु त सुन्नुहुन्छ नि त, मैले विज्ञापन पनि मलाई लिएर हरेको हुन्छ, यो तारै तार यी पोलहरूका तारै तार हेर्नु होइन, यहाँ बुलन्दिया कतिचोटि एक्सिडेन्ट भयो, यहीँ एक्सिडेन्ट भयो हाम्रै नजिक, त्यस्ता कुराहरूमा राज्य सरकारले हेर्नुपर्ने साना कुरा हेरिदिए पनि, अब मलाई त तपाईँले नै भन्नु होला, यहाँ लाजै लाग्छ, मुख्यमन्त्री कार्यालय अगाडिको बाटोको अस्ति कुन पत्रकार साथीले आउनुभयो, यो शहीद चोकबाट मालपत्तिर आउने बाटो मैले पनि आदरणीय वडा अध्यक्ष राममोहन आचार्यजीलाई धेरै पटक भने, अस्ति प्रदेश सरकारको अलिकति अहिले पनि त्यस्तै आएको छ, त्यो पानी त्यही छ, सहकारीको त्यो ऊ पनि त्यही छ, त्यो कृषिको, अनि त्यहाँ आर्थिक मामिला मन्त्री हुनुहुन्छ, मुख्यमन्त्री हुनुहुन्छ, सिडिओ साहब हुनुहुन्छ, जिल्ला प्रमुख हुनुहुन्छ, तिमीहरू यत्र यत्र हिँड्ने पानी जुन त्यो सेवाग्राही श्रम तथा राजकीय कार्यमा आउनेको त अस्ति त त्यो पानीले छेपिएर एकजनाको पासपोर्ट पनि गयो, भिसा पनि गयो क्या होइन, अनि हामीलाई भन्नुहुन्छ हामीले अब पोहोर पनि हामीले आफ्नो आन्तरिक स्रोत अलिअलि पुरपार गरिदियाऊ, तर त्यो पोखरा महानगरपालिकाको बाटो पोखरा महानगरपालिका सानो सानो कुरा हेरेका छैनौँ, त्यसो गरेर जनताले के हेरेछन् भने हामीप्रति निराश आउने स्वभाविक पनि
1: सर, त्यो अनुगमन गर्दाखेरि जस्तै आयोजनाको अनुगमन गर्दाखेरि मुख्य चाहिँ सबैभन्दा बढी कमजोरी चाहिँ केमा देखियो सर, बजेट हो, गुणस्तर हो, अथवा चाहिँ समय रहेछ
0: कि, एक त आयोजना खल्तीबाट छनौट भए होइन, म प्रश्न बोल्ने, अनि त्यो आयोजनाको आवश्यकता थियो थिएन, एउटै एरियामा 1 किलोमिटरमा 3-4 पुलको आवश्यकता थियो थिएन, तपाईँ यहाँ नजिकै जान सक्नुहुन्छ, त्यहाँलाई जोड्ने अरू छन् नि, अनि ती आयोजनाहरूमा अनि त्यसपछि बजेट अरब बजेट लाग्छ अथवा पचास करोड बजेट लाग्छ राज्यले बीस लाख उठ्याउँछ जनता त बुझ्दैन नि अहिले यही त्यो छोरे बाटो खोर्सेवाला रामोदी बाटो त्यो करोडौँको योजनाको बाटो बिस लाख जुट्याएको अनि बिस लाखले के गर्ने सात वर्ष भइसक्यो है आठ वर्ष भइसक्यो अनि बजेटको कमी स्रोत एउटा चाहिँ स्रोत सुनिश्चित नभइकन आयोजना पार्ने स्रोतकै सुनिश्चित नभइकन दोस्रो पर्याप्त बजेट नछुट्याउने तेस्रो ठेक्कापट्टा पनि लिङ्गरेको नि ठेकदारहरूलाई एउटा ठेकेदारलाई नेपाल राज्यभरिमा पाँचवटा देखि योजना दिनुहुन्न क्या आफूसँग ढोजो छैन एक्सकाभेटर छैन कुनै उपकरण छैन ठेक्का गएर चाहिँ के अरे बनारसमा त्यो भन्नुहुन्छ कि बुवाहरूले बनारसमा गएपछि सल्लाह गर्ने क्या सबैलाई कपाल काट्दै ओभरटेल राख्छ अरे कि त्यहाँ पण्डाले होइन सल्लाह गर्ने क्या कपाल खौरिँदै अनि ओभरटेल राखेपछि नि यसरी ठेक्का ओभरटेल राख्ने अनि त्यो ठेक्का तोड्ने प्रोसेस गएर अदालत फेरि प्रोएक्टिभ भइदिन्छ क्या अदालतले फेरि स्टे अर्डर जारी गर्ने अहिले नगर भन्ने त्यो खाता नरोक्ने भन्ने अथवा धरोटी नतान्दै भन्ने है यही पोखरा बाग्नु राजमार्गको पनि कतिचोटि अदालत गए हरेक कुरा फेरि अदालतमा गइहाल्ने होइन हाम्रो ठेक्का तोड्न ला भनेर त्यो न्यायिक प्रक्रियाले पनि झन्झट गरेका छ होइन अनि यो ठेक्का तोड्ने प्रक्रिया सार्वजनिक हरित अनुगमन निकायले हो अलिकति एक्टिभ गर्ने निकालो सूचीमा राख्नुपर्ने ठेक्का तोडिदिनुपर्ने ती विषयहरूमा पनि हाम्रो यो 45 दिने 35 दिने यसलाई चाहिँ छोट्याउनुपर्छ यो कार्यविधि सार्वजनिक खरिद अनुगमनको कार्यविधि छोट्याउनुपर्छ होइन ठेक्काको लागि 35 दिन 3 चाहियो अहिले चाहिँ ऊ बस जाने 15 दिने दिएको 7 दिने दिएको होइन अनि बजेट स्रोत सुनिश्चित भएर योजना छुट्याउनु पर्यो अनि त्यसपछि त्यसलाई प्रायोरिटी वानमा राखेर काम गर्नु पर्यो क्या काम गर्नु पर्यो कोहीमा आइए गरे होइन बिना आइए गत वर्ष भन्न हुने नहुने बिना आइए गरेका योजनाहरू परे चाहिँ सबैको रोकियो भने अनि जनतालाई त के भन्छ भने अब किनभने यहाँ त सुन्नुहोस् के अरे योजना कम्प्युटरमा टाइप गर्न पाएको होइन यो मैले पारेको तैँले पारेको भने फेसबुकमा हालेर हाम्रो माननीयले हाम्रो अध्यक्षले हाम्रो पार्टीका फलानले हाम्रो पार्टीका फलानले यो योजना पारे अर्थ अध्यक्ष चौकीय सचिवले अर्ध अर्थै त्यो गाउँको गाउँका माइलाका छोराले पनि ल मैले पारेको योजना भन्दै हिँड्छ अन्त योजना कसले पारेको अनि योजना त्यसरी पर्ने चिज हुन्छ होइन नि योजना त त्यो आवश्यकताको सिद्धान्त त योजना पर्ने होइन त्यसो भएर हरेक कुराहरूमा के छ भने अहिले पनि हामी चेन्ज भएको छैनौँ क्या काम गर्ने तौर तरिका चेन्ज व्यवस्था चेन्ज भयो परिवर्तन चाहिँ हाम्रो मानसिकतामा हुनु पर्छ यो पात्रो परिवर्तन भएर अब 82 ठाउँ 82 ठाउँ 83 झुन्ड्याउनु भयो क्यालेन्डर परिवर्तन भएर परिवर्तन हुँदैन सोच विचार शैली काम गर्ने तौर तरिकामा परिवर्तन हुनु राज्यले पनि छिटो छरिटो फास्ट ट्र्याकको विधिहरू अप्नाउनु पर्ने जस्तो देखिन्छ केही सुधार गर्नुपर्ने विषयमा कानुन सुधार गर्नुपर्ने पनि देखिन्छ र अनि भने हामी अनुगमन गर्न जाँदाखेरि हाम्रो टिम चाहिँ जान्छौँ होइन टिम जान्छौँ हाम्रो इन्जिनियर जानुहुन्छ त्यो यदि इन्जिनियर छ यद्यपि हामीलाई के छ भने त्यो त्यहाँको ल्याब त्यहाँको ल्याबको रिपोर्ट त्यो ल्याब परिसकेर हाम्रो आफ्नै छुट्टै जिल्ला समन्वय समितिको ल्याब छैन नेपाल सरकारले हामीले पटक पटक भनेका छौँ कि कमसेकम प्रदेशमा एउटा जिल्ला समन्वय समितिको ले ल्याएका रिपोर्टहरू स्थानीय तहले दिएका रिपोर्टहरू ल्याबको परीक्षण गुणस्तरीय परीक्षणको लागि प्रयोगशाला हाम्रो हुन पर्यो अब पठायो त्यसै कहाँ पठाउनु पर्यो हेर्नुहोस् उसले पठाउँदाखेरि मात्र पुगेको भन्दैन भन्छ यति मात्र यति ग्राम उठाउनु पर्ने सिमेन्ट यति उठाएको यति ल्याउनुपर्ने काठ यति उठाएको अनि यो प्रक्रिया नपुगेको अनि हाम्रा यो जाँच्न नमिल्ने फलान ठाउँ थियो भनेर एक दुई महिनापछि रिपोर्ट दिन्छ त्यसो भएको हुनाले हामीले त माछापत्री गाउँपालिकाको त्यो के अरे काठको इस्यु उठ्छ ललितपुर पठाएको टेस्ट गर्नको लागि यो काठ साल हो कि होइन भनेर है त्यो साल फेरि 90 प्रकारको हुँदो रहेछ हेर्नुहोस् साल प्रजातिभित्र पर्छ भनेर लेखियो यही रिपोर्ट म प्रस्तुत गर्न जाँदा धन्न मलाई पिठेन ए ल तिमीहरू त मिलाएको छौ कि मिलिभएको छ प्राविधिक रिपोर्टले हजुरको अहिले ल्याबले युआरएल अथवा कुनै ल्याबले रिपोर्टमा सुगर यति अथवा युरिन यतिको टेस्टमा यो भनेर आयो भने अनि त्यो रिपोर्ट दिएपछि त आधिकारिक त मान्नु पर्यो प्रधान न्यायाधीश मान्नु पर्यो प्रधान न्यायाधीशले पनि मृत्युको कारण कज अफ डेथ चाहिँ ह्याङ्गिङ हो अथवा विष पोइजन हो भनेर एउटा मेडिकल अफिसर थर्ड क्लास अधिकारीले दिएको रिपोर्टलाई त प्रधान न्यायाधीशले माग्छ भने ती रिपोर्टहरू सार्वजनिक गर्दाखेरि त्योबाट हामीलाई छुट्टै ल्याब हुनुपर्छ हाम्रो छुट्टै प्रयोगशाला हुनुपर्छ तब मात्र चाहिँ के हुन्छ भने नत्र त अहिले के भइसक्यो भने अलिकति अवलोकन मात्रै भएछ क्या जिल्ला समन्वय समितिले के गरेर यसरी दण्ड गर्ने झरिरहनु छैन क्या लेखेर पठाउने हो सचेत गराउने हो माथि रिपोर्ट गर्ने हो होइन अनि बाँकी प्रतिवेदन सार्वजनिक गरियो, त्यो रिपोर्ट योजना अनुगमन अनुसार यो काम गर भनियो, ठ्याक्कै गन्दा हालेर खातै रोक्न सक्ने, ठ्याक्कै जोड्ने अधिकार हाम्रो छैन, ठ्याक्कै जोड्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउनु भनेर लेख्न सकिन्छ, आफैले तोडेर आफैले ब्लक चाहिँ गर्न सकिन्छ।
1: ठ्याक्कै यही लिएर के छ हजुरहरूले अनुगमन गरेर सुझाव दिनुहुन्छ नि, सुझाव दिनुहुन्छ कहीँ त्यो कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
0: सुझावहरू कार्यान्वयन भएका छन्, कतिपय सुझावहरूले कार्यान्वयन गरेर नीतिमा उसमा पनि हामीलाई अस्ति मैले भने नि यही अहिले अहिले नै अस्तिको समन्वयात्मक बैठक यो पोखरा मुङदिन अनि त्यसपछि हाम्रो विद्युत प्राधिकरण नेपाल टेलिकम भूमिगत तार राखेर हामीले त्यो काम भइहाल्यो होइन। अनि ती अस्ति अहिले मैले भने विद्युतका ती घरहरू प्रयोग भयो, 24 कानी भयो, 22 कानी भयो, 21 कानी भयो होइन। अस्ति त्यो यो साबीको यो तपराङको भवनमा अहिले हामीले त्यो भवन संहिता आएपछि एउटा गाउँपालिकाको जलवायु बनेको भवन थियो, व्यवहारिसी थियो, अहिले हामीले ठ्याक्कै त्यहाँ प्रवेश चौकी राखेर त्यो भवन प्रयोग गर्नुपर्छ भनियो, त्यो भवन हो। सुझावहरू कार्यान्वयन भएका छन् होइन, कार्यान्वयन भएका छन्, हेर्ने निकाय पनि छन् भन्ने कुरो छ, र हेरिदिनुहोस् है भनेर पनि अनुरोध गर्छौँ कि हामी कहाँ त, हामी कहाँ यो हेरिदिनुहोस् भनेर दिने निवेदनको संख्या नै बढी छ।
1: अहिले चाहिँ जस्तो छ कास्कीको यो 83-84 लागि चाहिँ सार्वजनिक गरेका कार्य योजनामा प्रमुख प्राथमिकतामा चाहिँ के छ?
0: अब प्रमुख प्राथमिकतामा मैले भने अहिले अस्ति गरियो, अब त्यो नियमित कामहरू वार्षिक समीक्षाका नियमित कामहरू संघीय सांसदहरूलाई बोलाएर प्रदेश सांसदहरूलाई बोलाएर गर्ने चल्दैछ। अहिले हामीले अहिले श्रमिकको अस्ति भर्खरै गर्यौँ, अब यो हामीले यो गत वर्ष नगरेको एउटा काम छ हामीसँग, फेरि के छ भन्दा यो कास्कीमा हाइड्रो पावरहरू बढी छन्, यो हाइड्रो पावरहरूको गुनासो बढी आएको छ, पानी छोड्नु पर्ने बेला हान्न छोडिदिने, लास हाम्रो संस्कार अनुसार लास बगाउनु पनि नसकिने, नछोड्नु पर्ने बेला बढी छोड्ने, अनि यो करेन्ट लाएर माछा मार्ने प्रवृत्तिको बारेमा यो कलनलाई, अनि यो हाइड्रोले राजस्व नतिरेका विषयहरू, अनि हाइड्रोको राजस्व उठाउन नसक्ने, अनि कास्कीको अर्को समस्या त अझ हामीले पटक पटक राखेको एक्याको होइन, माछापुछले अन्नपूर्ण र मादीमा एक्याको समस्या छ, रूपामा छैन। अब यो अन्नपूर्णको त दुईटा वडा बाहेक अरू जम्मै एक्याको क्षेत्रभित्रको छ, हामी तर्फ त भूमि समस्या समाधान आएको पनि म सदस्य हो, त्यहाँ चाहिँ संरक्षित क्षेत्रमा लगेर भूमिहीन दलित भूमिहीन सुकुमासीलाई राख्न सकिँदैन, त्यो एक्याको समस्या छ, एक्याको दोहोरो छ, स्थानीय तहसँग त्यो ढुङ्गा गिटी बालुवा कर सङ्कलन ठेक्का लगाउने प्रक्रियामा एक्याकसँग पनि दोहोरो ऊ छ, हामीले समन्वयात्मक बैठक राखेका छौँ, आशा एवं विश्वास छ यिनै रिपोर्टहरूले गर्दा अब त्यो नियम ऐन चाहिँ संशोधन हुँदैछ होइन, त्यो राष्ट्रिय प्राकृतिक संरक्षण कोष ऐन पुरानो हो होइन, बदलिन अनुसार अहिले स्थानीय तह आयो, जमिन स्थानीय तहको छ, कानुन अर्काको छ, हेर्ने नि अर्कोले, आगा लागि भयो भने जानुपर्ने राज्य अर्को होइन, राजस्व उठाउने त्यही, अझै अन्नपूर्ण ट्रेकिङ एरियामा जाँदाखेरि दोहोरो भिसा भयो भन्ने कुरो छ, यहाँ तिरेपछि त्यहाँ पनि किन चेक भन्ने भन्ने कुरो छ होइन, विरेक खाँचीमा हामीले पर्यटन सूचना केन्द्रहरू पनि बनाइदिएका छौँ, उसमा माछापछि पनि बनाएको छौँ, त्यो पालिकाले गरेका छ, पालिकाले गर्ने सहजीकरण गरेका छ, अब एक एक क्षेत्रमा कत्रा कत्रा भवनहरू बनाएको छौँ होइन, त्यो सार्वजनिक जग्गामा बनाएका छन्, सरकारी जग्गामा बनाएका छन्, त्यो त्यसलाई के भन्छ भन्दा खगर भन्छ क्या, तिन महिना मात्रै देख्छ नि, 9 महिना हिउँले पूर्णी जस्ता जमिनमा पनि घर बनाएको छ होइन, ठुल्ठुला 2-3 घरहरू बनाएको छन्, तपाईँ गए बनाउन पाउनुहुन्न, हेर्नुहोस् त्यहीँको मान्छे हुनुपर्ने, तपाईँ एउटा त्यहाँको देखाउने, जब काठमाडौँ भक्तपुरका गाह्रो लगानी गर्ने हामीले पनि बुझाएको छौँ होइन, त्यसो भएको त्यसलाई रेगुलरली कसले गर्ने हो, 135-150 घर छ माछा मुस्रीमा, अनि यो हाइड्रो पावरको हाइड्रो पावर अनगिन्ती हाइड्रो पावरहरू बनाए 1-1 किलोमिटर बनाए होइन, अनि हाइड्रो पावरको नाममा भएका ढुङ्गा गिजी बालुवाहरू निकासी भएको रोग कसले हो होइन, उसले आफ्नै प्रयोजनलाई बनाएको चोरी निकासीहरू पनि नियन्त्रण गर्नु छ, यद्यपि हामीले आसार सानो भदौ 3 महिना हामीले नदीजन्य पदार्थको सङ्कलन गर्न नपाइने र जिल्ला समन्वय समितिले बैठक राखेर सूचना प्रकाशित गरेका छ, आसार सानो भदौ अब होइन, अब त 3 महिना अस्ति असोजबाट खोल्यो, त्यस कारण त्यस्ता चोरी निकासाहरू पनि नियन्त्रण गर्नु छ, राजस्व सङ्कलन छ, राजस्व घुमिरहेको छ, पोखरा मानवभाइको यो सेतीमा घाट ठेक्का लगाइएन भने हामीले पटक पटक पनि कुराहरू निकालेका छौँ, अरबौँको राजस्व गयो, ओ अस्ति बाढी आयो, अझ कति माथि पाइ आइसकेका छ होइन, त्यो त हाम्रो त्यो मेटेरियल्स एउटा सदुपयोग गर्ने भने राजस्व हामीसँग छ होइन, त्यसो भए त राज हिजो जिल्ला विकास समितिले उठाएको राजस्व तिनै हुन्थ्यो, तिनै हुन्, अहिले के छ कहाँ के छ भन्ने कुरै नबुझी नबुझी रिटायरमेन्ट भइयो क्या होइन, जति बुझ्यो उति झन् कठिन भने चाहिँ अरूलाई चासो छैन यसलाई किन चासो भन्ने कुरो नि आउँछ होइन हजुर जस्तो मिडियाहरूमा मैले त्यो अरूहरू कुराहरू पनि बोल्दाखेरि होइन तपाईँले राख्नुभयो खोइ हेर्ने निकायको हुन् भनेर पनि कुराहरू आइरहेको छ यिनै व्यवस्थाहरूमा अहिले हामीले मैले भने यो वर्षको त्यो छ भने अरू चाहिँ अब स्थानीय तहका कानुनहरू चाहिँ समय समयको संशोधन गर्नुपर्ने पुनरावलोकन गर्नुपर्ने विषयहरूमा समीक्षा हुन्छन् अनि यो क्यापासिटी बिल्डिङहरू स्थानीय जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि हामीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग मिलेर पनि कार्यक्रमहरू राख्ने गरेका छौँ यद्यपि अब चार अन्तिम वर्ष हो यो अब छ महिना सात महिना पनि बाँकी छैन होइन अब तर यो ठ्याक्कै के हो भने क्यापासिटी बिल्डिङका कुराहरूमा नयाँ ऐन आउँछ नयाँ कानुन आउँछ नयाँ क्षेत्र आउँछ त्यो आफूलाई परिस्थिति गर्दा तिखार्दै जानुपर्ने विषय हो यो त पहिले जानेको भने लिडरसिपले एउटा लिडरसिपले चाहिँ यो क्याप्टेनले चाहिँ साउथ इस्ट वेस्ट दिशा निर्देश गर्ने क्या पानी जहाजको ह्यान्डलिङ अथवा मोटरको स्टेरिङ जसले पनि सघाउँछ तर दिशा निर्देश गर्ने मात्रै कुशल क्याप्टेनले गर्छ क्या होइन स्टेरिङ सघाउँदैमा स्टेरिङ बस्दैमा यो सही नेतृत्व छ भन्न सकेमा यो चेजलाई सही मार्गमा लानियो सही मार्गमा लानको लागि हामीले हाम्रा जनप्रतिनिधिहरूलाई पनि बेला बेलामा क्षमता विकासका कार्यक्रमहरू राखेर अहिले पनि छ यो वर्ष पनि छ हामीले वडा अध्यक्षज्यूहरूलाई वडा अध्यक्षज्यूलाई अब भन्न के भने नाता प्रमाणित र नाता कायमै राख्ने केमा नाता प्रमाणित हो केमा नाता कायम हो नाता प्रमाणित सिफारिस माग्दा पनि नाता कायम पनि देखियो हाल सही पनि गरिदियो हाल होइन त्यसो भए हाम्रो ब्युरोक्रेटहरूलाई पनि ऊ गर्नुपर्ने अवस्था पनि छ अन्त्यमा तपाईँहरूले जुन यो समसामयिक विषयहरू तपाईँहरूको त्यो स्लोगन अनुसारै होइन अब विकासको लागि जुन परिवर्तनको लागि तपाईँहरूले समसामयिक विषयहरूलाई झगझगाइदिनुहुन्छ अब यसमा चाहिँ यसलाई निरन्तरता होस् मैले सुरुमा पनि भनेको थिएँ र अझ अलिकति शिक्षाको अझ प्रविधि जोखिमहरू अहिले जुन एल्गोरिदमको जोखिमहरू एआईबाट एआईका विषयहरूबाट कुन यो न्युज फेक हो कि होइन अथवा यो एआईले खिचेको हो कि अथवा वास्तविक हो भनेर छुट्याउनु नसकिने अनि त्यसै ओले ओलेमा जाने होइन सामाजिक सद्भाव भड्किने त्यस्तो क्षेत्र प्रविधिका जोखिमका विषयहरूका क्षेत्रहरूमा भाइ बहिनीहरूलाई कसरी बचाउन सकिन्छ अथवा त्यो ती अहिले पोखरामा पनि छन् त्यो विशेषज्ञहरू होइन ती त्यस्ता विशेषज्ञहरूलाई ल्याएर पनि तपाईँहरूले अलिकति अन्तर्क्रियाहरू राखेर जनचेतनामा जाने अहिले त हजुरबाले पनि चलाउनुहुन्छ मोबाइल अस्ट्रेलिया बसेको हजुरबाले अहिले जाने कुराहरू हेर्नुभयो होइन उनीहरू छन् तैपनि त्यो जोखिम पछि होइन ओटिपी माग्ने पैसा ब्याङ्कबाट उड्ने धेरै त जानकारी गराउनु भएछ नि त्यही पनि यद्यपि अब पुरस्कार पर्व भन्ने त्यस्तै कुराहरूमा यो पत्रकारिताका अहिले नयाँ नयाँ विषयहरूमा चाहिँ हजुरहरूले जनचेतना जगाउनु पर्ने जरुरी देख्छ धन्यवाद हजुरले नि बोलाउनु भयो मैले नि यो बहस विषय खुलेर राम्रा खुलेर आफ्ना कुराहरू राखेँ ऐन नियम कानुनका कुराहरू राखेँ तर त्यसलाई चाहिँ कार्यान्वयन गर्नमा सबै पक्षको भूमिका चाहिन्छ यहाँहरूको भूमिका लागि हामी जिल्ला समन्वय समितिलाई पनि यहाँहरूलाई हामी हार्दिक स्वागत गर्छौँ र हाम्रा कमी कमजोरी छन् भने तपाईँहरूले बेला बेलामा ल यस्तो छ भने देखाइदिन्छु यो सर्ट राम्रो भएन यो अर्को लाग्नु पर्छ तपाईँले भनिदिनु कि मलाई त ठिकै थियो नि त होइन सर्टमा लाग्छ छैन भनेको तपाईँले भनिदियो थर्ड आयो तपाईँ फोर्थ आर्म्स होइन जनआन्दोलन ताकत आठौँ दल भन्थ्यौँ हामीले मिडियालाई भेटौँ थिएँ आठौँ दलको रूपमा लिएर आएको थिएँ निरन्तरतालाई धन्यवाद
1: हस् धेरै धन्यवाद छ यो विषय नै यस्तो छ कि यो भूमिका समन्वय अनुगमन चाहिँ यति भेग विषय हो कि सर हामीले अब यो नदीजन्य पदार्थ गिटी बालुवाको त प्रसङ्ग उठान गर्नै
0: भ्याएनौँ
1: यो समय दिनुभयो जिल्ला समन्वय समिति कास्तीका समन्वय अधिकारी नवराज बराल सरलाई धेरै धन्यवाद दिँदै भोलि पनि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथिसँग कुराकानी गर्ने नै छौँ त्यति सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जस्तो मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807615947 9857325575।
5: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्ती टू मिट सप।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की
5: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
6: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: कम्पनी संचालक समितिको निर्णय,
6: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
5: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
5: उद्योग दर्ताको निवेदन फारम ख,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
5: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
6: मेसिन औजारको कोटेसन र स्किम,
5: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
6: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
5: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
6: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
5: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
6: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
5: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
6: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
5: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
6: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
5: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मा

0: नमस्कार, रेडियो सफलताको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई स्वागत छ। हामी म छु दुर्गा अधिकारी र हामीसँग अतिथि हुनुहुन्छ अत्यन्त सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ, बाल तथा महिला सशक्तिकरण नेपाल शिव क्रियाशनका पूर्व उपाध्यक्ष हुनुहुन्छ, अहिले चाहिँ त्यही संस्थामा सञ्चालन भइरहेको मानव व्यक्तिसँग सम्बन्धित आस्था परियोजनाका प्रमुख हुनुहुन्छ, प्रगति आमा समूहका सल्लाहकार हुनुहुन्छ भने पोखरा महानगरपालिका वडा नम्बर 8 का मेलमिलापकर्ता पनि हुनुहुन्छ। सामाजिक व्यक्तित्व इन्दिरा पराजुलीसँग आज हामी कुराकानी गर्नेछौ, उहाँको कुराकानी लिएर आएका छौ। सामाजिक क्षेत्र भनेपछि अत्यन्त क्रियाशील भएर लाग्ने र त्यो रुचिको विषय पनि हो उहाँको लागि। अहिले यति बेला चाहिँ यहाँलाई चाहिँ हार्दिक यो कार्यक्रममा म स्वागत गर्दछु।
1: नमस्कार दुर्गाजी, र जुन सफलतामा आएर सफलता एफएममा आएर आफूले गरेका कामहरूको सन्दर्भमा केही कुराहरू आदान प्रदान गर्ने जुन एउटा सुअवसर दिनुभयो त्यसको लागि पनि म यहाँहरूप्रति आभार व्यक्त गर्दछु।
0: यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: म अहिले चाहिँ अब हजुरले अघि जानकारी गराउनु भयो जस्तै गरेर म चाहिँ अब यो बाल तथा महिला सशक्तिकरण समाज नेपाल मार्फत हामीहरू जस्तो कार्य समितिमा रहेर संस्थागत काममै बिजी थिए भने विगत केही 6-7 महिना यतादेखि चाहिँ हाम्रो त्यहाँ एउटा मानव बेचबिखन विरुद्धको एउटा जुन आस्था परियोजना छ त्यसमै
0: थुप्रै कामहरू एकदमै पुरानो संस्था होइन बाल तथा महिला सशक्तिकरण समाज नेपाल, धेरै बाल बालिका र महिलाको क्षेत्रमा काम गरेर छुट्टै पहिचान बनाएको संस्था पनि हो। एकदमै पछिल्लो समयमा चाहिँ के कस्ता काममा फोकस गरिरहेको छ संस्थाले?
1: हो, दुर्गाजीले भन्नुभएको कुरा एकदम ठिक हो र हजुरको मुखबाट त्यो सुन्न पाउँदाखेरि मलाई एकदम आनन्द लाग्यो होइन, किनभनेदेखि हाम्रो संस्था 2055 सालमा महिला नै महिलाहरूद्वारा स्थापना भएको संस्था हो र संस्थाको उद्देश्य नै के थियो त भन्दाखेरि महिला र बालबालिका लाई चाहिँ केन्द्रबिन्दुमा राखेर उनीहरूसँग सम्बन्धित विभिन्न क्रस कटिङ इस्युहरूमा काम गर्ने हाम्रो संस्थाको उद्देश्य थियो र सोही अनुरूप स्थापना कालदेखि नै संस्थाले महिला र बाल बालिकाहरूसँग अन्तर सम्बन्धित विभिन्न विषयवस्तुहरू जस्तो शिक्षा, स्वास्थ्य होइन लगायत अब विपद व्यवस्थापन, एचआईभी एड्स रोकथाम न्यूनीकरण, त्यस्तै गरेर प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गर्ने होइन र त्यहीसँग सम्बन्धित टिचर ट्रेनिङ लगायत विभिन्न सवालहरूमा र मुख्यतः चाहिँ हाम्रो संस्थामा जस्तो स्थापना कालदेखि नै त के छ भनेदेखि महिला नै महिलाद्वारा सञ्चालन गरिएको संस्था हो र त्यसमा पनि विशेष गरेर हाम्रो कानुनी क्षेत्रमा कार्यरत दिदी बहिनीहरूको बहुसंख्यक त्यहाँ सहभागिता छ, तसर्थ हाम्रो संस्थाले विशेष गरेर कानुनी पाटोमा होइन जस्तो कानुनी सहायता, कानुनी परामर्श, कानुनी लबीका विभिन्न पाटोहरूमा काम गर्दै आइरहेको छ।
0: हजुर, पक्कै पनि त्यसले समाजमा थुप्रै परिवर्तन पनि देखिएको छ कि होइन, अहिले हामीले अहिले नै भएका परिवर्तनहरू त्यही हाम्रै सहभागिता, हाम्रो सक्रियता, स्थानीय तहमा महिलाहरूको सहभागिता, जस्तै उपप्रमुख भए पनि महिलाहरू, यो त हामी जस्तै संस्थाहरूले यस्तै बाल तथा महिला सशक्तिकरण समाज नेपाल जस्तै थुप्रै संस्थाहरूको मुभमेन्टबाट थुप्रै कार्यक्रमबाट यी चाहिँ अहिले पछिल्लो समयमा चाहिँ जुन हामीले प्राप्त गरेका छौँ ती उपलब्धिहरू, यस्तै थुप्रै संस्थाहरू तपाईँ हामीको पनि योगदान रहेको छ। पहिला र अहिलेमा चाहिँ के फरक पाउनुहुन्छ महिलाहरूको अवस्थामा?
1: एकदम हजुरले भन्नुभएको कुरा एकदम ठिक हो, जस्तो आज म यहाँ चाहिँ गैर सरकारी संस्थाको तर्फबाट प्रतिनिधित्व गरेर उभिरहँदाखेरि गैर सरकारी संस्थाको भूमिका भनेको के हो भनेदेखि जहाँ सरकारले गरिराख्नु भएको क्रियाकलापमा केही सहयोग पुर्याउने नै गैर सरकारी संस्थाको उद्देश्य हो र सोही अनुरूप नै हाम्रो संस्थाले पनि काम गरिरहेको अवस्था छ र महिलाको अवस्था हामीहरूले जुन अब संस्था स्थापना भएको कालदेखि अहिलेसम्म फर्केर हेर्दाखेरि मलाई के लाग्छ भनेदेखि महिलाहरूको जस्तो हजुरले कुरा जोड्नु भयो नि सहभागिताका कुरा, ती कुराहरू अवश्य पनि वृद्धि भएको छ होइन. त्यसमा एउटा के छ भनेदेखि हाम्रो कानुनी पाटो छ, किनभने कानुनले नै के गरियो त सुनिश्चित गर्यो नि त. त्यो कारणले गर्दाखेरि महिलाहरूको सहभागिता भएको छ. तर कानुनले त्यो सहभागिताको सुनिश्चितता गरेर मात्र भएन, त्यो व्यवहारिक पाटोमा लिएर आउनका लागि ती तह र तत्कामा महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि गैर सरकारी संस्थाहरूको ठूलो भूमिका छ. किनभनेदेखि गैर सरकारी संस्थाहरूले टोल टोलमा समाज समाज होइन ओडा गाउँपालिका साबिका गाविसहरूमा पुगेर उहाँहरूले चाहिँ के छ त जसको सवाल उनीहरूले अगुवाई गराउँदै होइन उहाँहरूको सवाललाई लिएर कसरी अगाडि बढ्न सकिन्छ, कसरी क्षमता विकास गर्न सकिन्छ भन्ने कार्यक्रमहरू एकदम ग्रास रुट लेभलमा गएर उहाँहरूले कार्यक्रम गरेको कारणले गर्दाखेरि नै अहिले महिला सहभागिता महिला सुनिश्चितताका कुराहरूमा गैर सरकारी संस्थाले धेरै योगदान गरे जस्तो मलाई लाग्छ. र अहिले जस्तो हाम्रै संस्थाको सन्दर्भमा भन्नुपर्दाखेरि हामीहरूले कास्की जिल्लाका साबिकका विभिन्न गाविसहरू होइन त्यस्तै गरेर के अरे उपमा साबिकको उपमहानगरपालिकाका विभिन्न ओडाहरूमा कार्यक्रम गर्थ्यौं र त्यही कार्यक्रमको प्रतिफल स्वरूप नै विभिन्न ओडा तहमा चाहिँ हाम्रो जुन त्यतिखेर कार्यक्रममा जोडिनु भएका दिदी बहिनीहरूले अहिले अब ओडा स्तरमा होइन त्यस्तै गरेर गाउँपालिका स्तरमा आफ्नो त्यहाँ विजय प्राप्त गरिकन जस्तो के अरे जनप्रतिनिधिको रूपमा उहाँहरूले सेवा प्रदान गरिरहेको अवस्था छ. त्यस कारणले गर्दाखेरि मलाई यसमा ठूलो टेवा पुर्याएको अनुभूति हुन्छ.
2: हजुर हजुर, अहिले तपाईँ आफू पनि मानव बेचबिखनसँग सम्बन्धित आस्था परियोजनाको परियोजना प्रमुख हुनुहुन्छ होइन, त्यो चाहिँ कस्तो खालको परियोजना हो?
1: यो चाहिँ कस्तो भनेदेखि हाम्रो आस्था परियोजना मार्फत चाहिँ अब मानव बेचबिखन विरुद्धका विभिन्न सवालहरूमा हाम्रो यो परियोजनाले काम गर्छ र विशेषतः यो परियोजना अन्तर्गत रहेको जुन हाम्रो एउटा कार्ययोजना हुन्छ र यो छोटो समयको परियोजना छ. यो परियोजना अन्तर्गत विशेषतः यसको काम भनेको चाहिँ जस्तो हाम्रो पोखरा महानगरपालिकामा महानगरपालिका स्तरीय मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण समिति गठन भएको छ र त्यो समिति चाहिँ के छ त भन्दाखेरि उपमेयरज्यूको संयोजकत्वमा विभिन्न विषयगत शाखाका प्रमुखहरू लगायत सम्बन्धित व्यक्तिहरूको प्रतिनिधित्व गराउँदै त्यो समिति गठन भएको छ. यसरी महानगर स्तरमा त्यो कमिटी गठन भएको छ तर हामीहरूले चाहिँ ग्रास रुट लेभलमै काम गर्नुपर्छ, तसर्थ ओडा स्तरमा पनि हाम्रो यो समिति गठन गर्न आवश्यक छ भनेर चाहिँ जस्तो हाम्रो पोखरा महानगरपालिकाको मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण कार्यविधि 2079 अनुसार ओडा स्तरमा यो कमिटी हामीहरूले अहिले गठन गरिरहेका छौँ र यही कमिटी अहिले गठन गर्ने प्रक्रियामा छ. हामीहरूले 21 ओडामा गठन गरिसकेको परिवेश छ भने अब बाँकी रहेका 12 ओडाहरू पनि हामीहरूले यो 2-4 महिनाभित्र नै गठन गरिसक्ने लक्ष्य लिएर अगाडि बढ़िरहेका छौँ. त्यस्तै गरेर गठन गरिसकेपछि हामीले गठन गरेर मात्र भएन, त्यो समितिलाई के गराउनु पर्यो त काम गर्नका लागि चाहिँ सक्रिय बनाउनका लागि उहाँहरूको क्षमता विकास गर्नु पर्यो अनि क्षमता विकास गर्नका लागि हाम्रो परियोजना मार्फत त्यस्तै गरेर कास्की जिल्लामा मानव बेचबिखनका सवालमा काम गर्नका लागि विभिन्न संघ संस्थाहरू कार्यरत हुनुहुन्छ र उहाँहरूसँगको समन्वयमा त्यस्तै गरेर महानगरपालिका त हाम्रो अब स्थानीय सरकार छँदैछ, यसरी हामीहरूले समन्वयात्मक रूपले पनि विभिन्न कामहरू अगाडि बढाइरहेका छौँ.
2: हजुर, त्यो काम सुरुवात गर्दै जाँदाखेरि यसरी समाजमा होइन समुदायसँग एकदमै त्यो तल्लो तहसम्म पुगेर काम गर्दाखेरि तपाईँ आफूलाई चाहिँ कस्तो लाग्छ?
1: मलाई एकदम के अरे एकदम सन्तोषको फिल हुन्छ किनभनेदेखि जस्तो मैले आफैले फर्केर हेर्दाखेरि हामीले यो जीवन पाइसकेपछि हामीले आफ्नो लागि मात्र बाँचियो भनेदेखि यो जीवनको केही अर्थ छैन, किनभने आफ्नो लागि त जनावरहरूले पनि बाँचिरहेका छन् नि त. यसरी पाएको जीवन हामीले कसैको परिवर्तनका लागि, कसैका विकासका लागि दुई चारवटा मात्र केही काम गर्न सकियो भने नि हाम्रो जीवनको सार्थकता हुन्छ भन्ने सोचेर नै, जस्तो म चाहिँ पहिला सुरु टिचिङ गर्थेँ, अनि टिचिङ गर्दाखेरि पनि त्यहाँ चाहिँ के हो भनेदेखि बाल बालिकाहरूलाई शिक्षा प्रदान गर्ने भन्ने कुरो चाहिँ सानो त होइन. तथापि मलाई त्यहाँ टिचिङ गर्दा गर्दै मेरो मनहरू चाहिँ सामाजिक कार्यतिर एकदम लालायित हुने, अनि त्यो भएर मैले ओहो म अहिले सामाजिक सङ्घ संस्थातिर लागेँ भने मेरो व्यक्तिगत पहलले गर्न भन्दा सामूहिक रूपमा गरेको कामले चाहिँ अलिकति अझ छिटो रिजल्ट लिएर आउँछ, छिटो त्यहाँ काम प्रतिफल दिन सकिन्छ भन्ने उद्देश्यले नै म यसरी सामाजिक सङ्घ संस्थातर्फ बिस्तारै मोडिएको हो. तसर्थ मलाई चाहिँ एकदम आत्मसन्तुष्टि हुन्छ.
2: हजुर हजुर, गर्दाखेरि एकदम गरौँ गरौँ त्यो मन नभइकन त सामाजिक संस्थामा जोडिँदै जोडिँदै
1: हो. अनि जस्तो बिहान उठेर अब सुरुमा चाहिँ म बिहान उठ्ने बित्तिकै भगवान्लाई धन्यवाद दिन्छु कि किनभनेदेखि आजसम्मको जीवन उहाँले दिनुभयो. कति व्यक्तिहरू सुतै होइन जानुभएको छ. अस्ति भर्खरै हाम्रा हजारौँ दाजुभाइ दिदीबहिनीहरू होइन सुतेर उठ्ने बित्तिकै उहाँहरू पलायन हुनुभएको अवस्था छ भने हामीहरूले आज नयाँ जीवन पाएछन्, आज मैले केही गर्ने त भनेर भन्दाखेरि जुन दिनभरि यो सामाजिक काममा लाग्दाखेरि अब जस्तो अब दुर्गाजी पनि महिला भएको कारणले गर्दाखेरि अभियसली हामी महिलाहरूलाई घरको होइन जिम्मेवारी लगायत अब बाहिरी काम सम्हाल्दाखेरि त्यो आफ्नो एउटा पाटो छ, तर त्यो कुरा चाहिँ एकदम छायामा पर्छ. किनभने जब बेलुका फर्किने बेलामा कसैलाई एउटा सानो कुरामा सहायता गर्न सकियो होइन, कहीँ उहाँहरूले गर्न नसकेको काममा आफूले सानो एउटा केही गाँठो फुकाइदिन सक्यो भने नि जुन त्यो एउटा सन्तुष्टि प्राप्त हुन्छ नि त्यसले चाहिँ ठुलो ऊर्जा मिल्छ अर्को दिनको कामको लागि.
2: पक्कै पनि यो फेरि कस्तो रहेछ भने सामाजिक काम भनेको त्यस्तै त्यस्तै सकारात्मक सोच अनि त्यही कामले गर्दा इन्करेज गर्ने रहेछ कि, आफै सेल्फ मोटिभेसन भन्छ, आफैले आफैलाई मोटिभेट गर्दै अगाडि बढ्ने रहेछ कि होइन. काम गर्दाखेरि आनन्द आउँछ. धेरै संस्थाहरूमा हुनुहुन्छ होइन, प्रगति आमा समूहको सल्लाहकार पनि हुनुहुन्छ, मेलमिलापकर्ता पनि हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 8 को. मुख्य समाजमा चाहिँ कस्ता कस्ता समस्याहरू आउँछन् अहिले अहिले पछिल्लो समयमा?
1: अहिले पछिल्लो समयमा भन्नुपर्दाखेरि मलाई एकदम त्यो मनमा छुने कुरा के एउटा कुरा मैले ज्येष्ठ नागरिकको समस्या देखाएको छु.
2: हजुर,
1: जस्तो हाम्रो संस्थाको सुरुमा स्थापना कालमा चाहिँ महिला तथा बाल बालिकालाई केन्द्रमा राखेर हामीहरूले स्थापना गरेका छौँ. तथापि हाम्रो संस्थाले पनि अहिले समय समयमा जुन परिमार्जन गर्नुपर्ने विधान होइन रणनीतिका कुराहरू त्यसमा पनि केन्द्रित भएको अवस्था छ हाम्रो संस्था. र अहिले मैले देखेको चाहिँ ज्येष्ठ नागरिकका लागि पनि हामीहरूले केही गर्नुपर्छ है. जो व्यक्तिहरू अहिले ज्येष्ठ नागरिक भएर आफ्नो जीवनयापन गरिराख्नु भएको छ उहाँहरूले आफ्नो समयहरू त धेरै सेवा आफ्ना परिवार होइन लगायत यो समाज निर्माणको लागि खर्चिनु भएको हो नि त. चाहे उहाँहरू अहिले उत्पादनशील वर्गमा नपर्नु होला, त्यो उत्पादनशील वर्गमा पनि पर्नुहुन्न भन्ने कुरा पनि म सहमत छैन कि दुर्गाजी. किनभनेदेखि हामीले त्यो महसुस गरेनौ. जस्ता हाम्रो ज्येष्ठ नागरिकका विभिन्न अनुभवहरू छन् होइन, हाम्रो समाजको परिवेश के छ, रिटायर भएपछि उहाँका सबै कुराहरू सिद्धिए होइन, महिलाहरूले अब छोराछोरी तेस्रो पुस्तासम्म नाति नातिना पाएपछि उहाँहरूका पनि सम्पूर्ण कुराहरू सिद्धिए, उहाँसँग अब के छ र भने जस्तो जुन अनुभूति गरिन्छ नि त्यो चाहिँ आफैमा चाहिँ त्यो नकारात्मक सोच हो जस्तो लाग्छ. किनभने उहाँहरूका धेरै त्यो अनुभव उहाँहरूका बुझाइलाई हामीले प्रयोग गरेर त्यसलाई फिल्टर गर्न सकिन्छ नि त. हामी सचेत प्राणी भएपछि राम्रा कुराहरूलाई अगाडि बढाउनु पर्यो, नराम्रा कुराहरूलाई परिष्कृत गर्दै लानु पर्यो. यसरी ज्येष्ठ नागरिकहरूलाई पनि हामीले एउटा एकदम हाम्रो समाजको एउटा सम्पत्ति हो उहाँहरू भनेर उहाँहरूसँग भएका कुराहरूलाई लिपिबद्ध गरेर प्रयोग गरेर उहाँहरूलाई ससम्मान कसरी जिउनलाई त्यो वातावरण कसरी सिर्जना गर्ने होला होइन. अहिले धेरै जसो आमा बुवाहरू भेट्दाखेरि उहाँहरू एकदम डिप्रेस अवस्थामा देखिनुहुन्छ कि किनभनेदेखि आफ्ना आफ्ना बाध्यता छन् होइन, अब बच्चाहरू पढाइको लागि रोजगारीको लागि उहाँहरूसँग हुनुहुन्न र भएका पनि कस्तो छ भनेदेखि ज्येष्ठ नागरिकलाई अलि गर्नुपर्ने सम्मान होइन त्यो चाहिँ पुग्या छैन कि उहाँहरू त्यही भएर अलिक खुसी हुनुहुन्न कि भनेर कसरी उहाँहरूलाई त्यो वातावरण दिलाउने होला भन्ने कुरा मलाई एउटा लाग्छ होइन ज्येष्ठ नागरिकको सवालमा। र अर्को भनेको चाहिँ जस्तो महिला वर्गहरू होइन, जस्तो मैले पुरुष वर्गहरूको बारेमा गर्नै पर्ने छैन भन्न खोजेको होइन, तर यो सवालहरू उठिरहँदाखेरि के हो त भन्दाखेरि हामीले गर्नुपर्ने कामहरू भनेको अहिले तथ्याङ्कले देखाएको हाम्रो समाजको परिवेश हेर्दाखेरि चाहिँ पुरुषहरूभन्दा महिलाहरू अझै पनि के हुनुहुन्छ पीडित हुनुहुन्छ, तथापि कति पुरुषहरू पनि पीडित हुनुहुन्छ त्यसलाई हामीले चाहिँ नकार्न सकिँदैन, तर हामीले चाहिँ कम्पेयर गरेर हेर्दाखेरि अझै पनि हामीहरूले चाहिँ महिलाको क्षेत्रमा धेरै कुराहरू गर्नु

महिला हिंसाहरू होइन एकदम अब गरिबी सीमान्तकृत समुदाय विशेष गरेर अब भनौँ न दलित समुदायहरूमा जहाँ शिक्षाको अभाव छ आर्थिक अवस्था न्यून छ त्यस्तो अवस्थामा हुन्छ भनेर एउटा मानक बनाइएको छ तर त्यो पनि अहिले सही भएको अवस्था छैन किनभने हामीहरूले अहिले सुसाइडका केसहरू त्यस्तै गरेर हामीहरूले चाहिँ मानसिक स्वास्थ्यको तथ्याङ्क हेर्ने हो भनेदेखि एकदम संक्रान्त परिवार होइन शिक्षित महिला त्यस्तोमा पनि यी केसहरूको एकदम भयावह स्थिति छ किनभने मलाई कस्तो लाग्छ भने शिक्षा मात्र मानिसको चाहिँ त्यो एउटा सूचक होइन कि शिक्षा मात्र प्राप्त भएर भएन कि ऊ सचेत हुनु पर्यो उसले त्यो विषयवस्तुलाई महसुसीकरण गरेको हुनु पर्यो अनि मात्र शिक्षाको के हुन्छ त उपदायका त्यो उपयोगी हुन्छ तसर्थ हाम्रो शिक्षाको स्तरलाई चाहिँ चेतनाको स्तरसम्म हामीले पुर्याउनु पर्यो हाम्रा शिक्षा प्रणालीहरू पनि सोही अनुरूपका हुन पर्यो जस्तो अब केही समय अगाडिसम्म हाम्रो शिक्षा के थियो त भन्दाखेरि सैद्धान्तिक शिक्षाहरू थिए होइन त्यसले गर्दाखेरि अब अहिले रिसर्चले नै देखाएको छ नि त हामीले एकरो पढेर कसैले एकरो भनेर होइन सुनेका कुराहरू बढीमा 10% सम्झन सकिन्छ भने प्रयोगत्मक तरिकाले अथवा भिजुअल मार्फत हेरेका कुराहरू चाहिँ हामीले 60% सम्झन सकिन्छ भनेर अध्ययनले देखाएको छ त्यो कारणले गर्दाखेरि हाम्रो शिक्षा प्रणाली के हुन त पर्यो त भन्दा त्यो चेतना आउनको लागि उहाँहरूलाई महसुसीकरण हुने गरेर त्यो शिक्षा प्रवाह हुनु पर्यो होइन जस्तो अहिले जस्तो विद्यालय तहमा त्यो अलिकति प्र्याक्टिस त गरिएको छ जस्तो अहिले त अब प्रोजेक्ट वर्कहरू हुन्छ होइन त्यस्तै गरेर प्रयोगत्मक कक्षाहरू त्यस्तै गरेर भिजिटमा लगिन्छ त्यो आफैमा एउटा सकारात्मक पाटो छ होइन तर त्यसलाई पनि मैले अलिकति परिष्कृत गर्नुपर्छ है भन्ने महसुस गर्छु किन भन्नुहुन्छ भने अब जस्तो प्रोजेक्टर बच्चाहरूलाई दिइन्छ होइन हाम्रो बाबु नानीहरूले घर लिएर जान्छन् कि अनि लिएर गइसकेपछि त्यो प्रोजेक्ट वर्क उसले स्कुलमा सिकेको विषयवस्तुले घरमा आएर आफूले अभ्यास गर्दा सो स्फूर्त रूपमा गर्ने क्षमताको विकास गराएर त्यो प्रोजेक्ट वर्क दिएर पठाउनु पर्यो विद्यालयले हाम्रो के छ अलिकति सकारात्मक त भयो किनभने बच्चाहरूले प्र्याक्टिकल गरेर सिक्न त पाए तर के भयो त भन्दा त्यो लिएर आएको प्रोजेक्ट वर्कमा हाम्रा बाल बालिकाहरू भन्दा पनि बुवा आमालाई होमवर्क दिए जस्तो हुन्छ कि किनभने उनीहरूको क्षमता अनुसारको त्यो प्रोजेक्ट वर्क हुनु पर्यो यसरी हाम्रा शिक्षाहरू व्यवहारिक रूपमा अगाडि बढ्यो भनेदेखि यो शिक्षालाई चाहिँ हामीले चेतनासम्म पुर्याउन सक्यो अनि त्यो चेत यो चेत उयो हाम्रो पहिला सुरु भन्नुहुन्थ्यो नि हाम्रो बुवा आमाहरू हाम्रो हामीभन्दा अघिल्लो पुस्ता यसको त चेतै पसेन छ भन्न के रहेछ भनेर मैले अलिक बुझ्दैछु महसुसीकरण भएन महसुसीकरण गर्यो भनेदेखि बल्ल उसले के गर्यो त मनन गर्यो पहिला सुरु दिमागमा उसले चेतना भर्नु पर्यो त्यसपछि उसको आत्माले के गर्नु पर्यो महसुस गर्नु पर्यो महसुस गरेपछि बल्ल उसका कर्महरू उसका हातहरू के भयो त त्यही अनुसार अगाडि बढे यसरी हाम्रो शिक्षा प्रणाली पनि अलिकति व्यवहारिक पाटोतिर लानुपर्छ जसले गर्दा हाम्रा महिला हिंसाका कुराहरू हाम्रो महिलालाई हामीले अपलिफ्ट गर्नका लागि यसले पनि धेरै सहयोग पुग्छ भने जस्तो मलाई लाग्छ भने अर्को कुरो चाहिँ बाल बालिकाको क्षेत्रमा त अवश्य पनि हामीहरूले धेरै कामहरू गर्न आवश्यक छ किनभने हाम्रो देशको भविष्य हामी सबैको भविष्य भनेको तिनै सानो बाल बालिकाहरूमा छ हामीले अहिले जसरी सानो बाल बालिकाहरूलाई मलजल गर्न सकियो त्यही अनुसार नै हामीले पछिको भविष्य प्राप्त गर्ने हो र सोही अनुरूप नै हामीले बाल मैत्री वातावरणमा हाम्रा सन्तानहरू खुर्किन पाउनु पर्यो होइन त्यही अनुसारको वातावरण सिर्जना हुनु पर्यो र यसरी वृद्ध महिला पुरुषका लागि पनि गर्नुपर्छ हामीले सम विकासको सिद्धान्त अपनाएर अगाडि बढ्नुपर्छ तर मैले यहाँ महिलालाई फोकस गरेको कारण के भने पुरुष भन्दा महिलाहरू अझ तल हुनुहुन्छ हामीले सँगै ल्याइयो भने पो काम गर्न सजिलो भयो हामीले यो समृद्ध देशको अवधारणालाई कार्यान्वयन गर्नका लागि त यो महिला र पुरुष एकै ठाउँमा हुनुभयो भने पो हामीले बराबर दौडाउन पाइयो अब पुरुष माथि हुनुहुन्छ अनि महिला तल हुनुहुन्छ त्यो बुढाउनु खोजेको विकास बुढ्छ त बुढ्दैन नि त्यही हलचल भइहाल्यो कि त्यो कारणले गर्दाखेरि यसरी अगाडि बढाउनु पर्यो भने अब हामीले बाल बालिकाहरूका लागि गर्नुपर्छ है भनेर भनिरहँदाखेरि मलाई सब

अन्दर हाम्रो स्थानीय तहबाट विशेष गरेर स्थानीय तहको पनि अब सबभन्दा तल्लो निकाय वडा स्तरबाटै मलाई चाहिँ अब यो अलिकति हामीहरूले प्यारेन्टिङ एजुकेसन होइन त्यस्तै गरेर कपल काउन्सिलिङका कुराहरूमा एकदम जोड दिनुपर्छ भन्ने महसुस भएको छ. किन भन्नुहुन्छ भने हाम्रो त्यो बाल बालिकाहरूको क्षमता विकास गर्नुपर्छ, उनीहरूका लागि केही काम गर्नुपर्छ भनेर भन्दाखेरि त्यो गर्ने भनेको कसले हो त? उसको अभिभावक, उसको समाज, अनि त्यहाँबाट उसँग अन्तर सम्बन्धित विभिन्न निकायहरूले हो नि त. तर के भयो त, सुरुमा बच्चाले सिक्ने पहिलो पाठशाला भनेको के हो त? परिवार. परिवार ऊ जन्मेपछिको परिवार. तर म त यहाँ के भन्छु भने जन्मिनु पूर्वै आमाको गर्भमा रहँदाखेरि उसको सम्बन्ध मात्र कोसँग हुन्छ? उसको आमासँग हुन्छ. तर आमा मात्रै त ऊ सिङ्गल प्राणी होइन, आमाका सुख दुःख उसका खुसी होइन सम्पूर्ण कुराहरू कोसँग जोडिएको छ त? परिवार. अनि परिवार कोसँग सम्बन्धित छ? समाजसँग. यसरी त्यो बाल बालिकाहरू जन्मनु पूर्व नै उसको गर्भमा हुँदाखेरि उसको आमाले त्यस्तो वातावरण पाउनु पर्यो. आमाले वातावरण पाउनुको लागि हाम्रो समाज त्यही किसिमको निर्माण हुनु पर्यो. अब अहिले कस्तो अवस्था देखिएको छ भने एकदमै सामाजिक विखण्डन छ होइन. हाम्रो कति आमाहरू वैदेशिक रोजगारमा बुवाहरू जानुभएको छ होइन, त्यस्तै गरेर घरमा अब महिला हिंसा छ. त्यति हुँदाहुँदै उहाँहरू के हुनु कुन अवस्थामा हुनुहुन्छ? गर्भवती अवस्थामा हुनुहुन्छ. त्यो अवस्थामा उहाँले के कुरा भोग्नु भएको छ त्यो त सिधै हाम्रो बच्चासँग गएर कनेक्सन भइसक्यो नि त. त्यसले हाम्रो चाहिँ स्वस्थ बच्चा जन्मिन्छ कि जन्मिँदैन त्यहीँनिर एउटा प्रश्न छ. त्यसपछि जन्मियो, जन्मिने बित्तिकै पनि त्यो आमाले आफ्नो बच्चालाई स्याहार गर्नको लागि त्यो किसिमको वातावरण पाउँछिन् कि पाउँदैन? गर्भमै हुँदाखेरि छोरी छ भनेर परिवारबाट एबर्सनका लागि दबाब दिइन्छ कि? त्यो आमाले प्रतिकार गर्लिन्, गर्भमै राखिन्, तर राखिरहँदाखेरि बच्चालाई संसार नदेखाउँदै पनि उनले धेरै पीडा भोगिसकेकी हुन्छ. अनि जब बच्चाको जन्म हुन्छ त्यही पनि छोरी जन्मियो भनेदेखि अहिले सबै परिवारमा त्यो स्थिति छैन, तथापि हामीहरूले पुरा गर्ने भनेका त हामीले काम गर्नुपर्ने क्षेत्रमा हो नि त. भइसकेको क्षेत्र त भइसक्यो, काम गर्नुपर्ने क्षेत्र भनेको चाहिँ जन्मिसकेपछि पनि हाम्रा बालक बालिका दुवैले समान अधिकार समान सम्मान पाउनु पर्यो, त्यो अवस्था छ कि छैन होइन. र त्यति भइसकेपछि अहिले जस्तो हाम्रो सामाजिक विखण्डन छ नि त, परिवारमै बुवा आमा सँगै हुनुहुन्छ भने पनि हाम्रो अलिकति प्यारेन्टिङ एजुकेसनको कमीले गर्दाखेरि उहाँहरूलाई महसुसीकरण अलि भएको छैन कि. जस्तो ओहो मैले त मेरो छोराछोरीको लागि जसरी नै गर्नुपर्छ, मैले सकेको दुःख गर्नुपर्छ भनेर उहाँहरूले दुःख गर्नु भएको छ, नगर्नु भएको होइन. हाम्रो बिहानदेखि बेलुकासम्म त्यो बच्चाहरूलाई खाना पकाएर छोडेर उहाँहरू कहाँमा जानुहुन्छ. तर के भयो भने त्यहाँनिर प्यारेन्टिङ एजुकेसनको कमीले गर्दा हजुरले बच्चाहरूलाई सकि नसकि खाना लाउन त दिनुभएको छ, तर समय दिनुभएको छ कि छैन? त्यो समयको कारणले उहाँहरूलाई त किनभने त्यो अज्ञानता बस्छ कि, आफ्नो छोराछोरीलाई नराम्रो बनाऊ भनेर कसैले पनि सोचे आउनु. तर अज्ञानताको कमीले गर्दाखेरि उहाँहरूले जुन दिनुपर्ने समय बाल बालिकासँग गर्नुपर्ने अन्तर्क्रिया होइन त्यो नभइजाँदाखेरि के हुन्छ भन्दाखेरि बाल बालिका बिस्तारै डिस्ट्र्याक्ट हुने अवस्था छ. त्यो भनेको चाहिँ अभिभावक सँगै भएको अवस्था. तर हाम्रो धेरै अहिले परिवारमा के छ त भन्नुहुन्छ भने रोजगारीको लागि हाम्रा धेरै पहिला सुरु चाहिँ हाम्रो अब पुरुष दाजुभाइहरू मात्रै वैदेशिक रोजगारीमा जानुहुन्थ्यो भने अहिले हाम्रो महिला दिदीबहिनीहरू विशेष गरेर त अब श्रम स्वीकृति नपाएका देशहरूमा तेस्रो अब मुलुकको प्रयोग गरेर हाम्रा धेरै दिदीबहिनीहरू रोजगारीको नाममा विदेश जानुभएको छ. जानुभएको के को लागि त भन्दाखेरि आफ्नै छोराछोरी परिवारको समुन्नत भविष्य बनाउने भनेर हो नि त. यसरी हामीले बाल बालिकाहरूसँग अहिले काम गरिरहँदाखेरि के छ त भन्दाखेरि बाल बालिकाहरूलाई अहिले खाना लाउनको दुःख धेरै परिवार केही
बाल बालिकाहरू छन् त्यस्ता, तथापि समग्र रूपमा हेर्दाखेरि चाहिँ बाल बालिकालाई चाहिँ मायाको अभाव छ। किनभनेदेखि त्यो बुवाले आमाले दुःख गरेर बाहिरबाट पैसा पठाइदिनु भएको छ, उहाँहरू चाहिँ आफ्नो हजुरबा हजुरआमा फुपू मामाहरूसँग बस्नु भएको छ, होइन, परिवारको संरक्षणमा त बस्नु भएको छ। तथापि हाम्रो त्यो प्यारेन्टिङ एजुकेसनको कमीले गर्दाखेरि उहाँहरूले राम्रोसँग खुवाएर पठाएछन्, होइन, सफा लुगा लगाएर पठाएछन् भनेर उहाँहरू ढुक्क हुनुहुन्छ। तर के छ त भन्दाखेरि हाम्रो बाल बालिकाहरूलाई हाम्रो सर्वाङ्गीण विकासमा हामीले ध्यान दिनु पर्यो नि त। जस्तो हाम्रो सिकाइ प्रणाली बच्चाहरू सिक्दै जाँदाखेरि के सबै बच्चाहरू जान्ने हुँदैनन्, अनि त्यहाँबाट त्यो नजान्ने बच्चाहरूलाई विद्यालयमा पनि जुन चाहिँ एउटा विभेद छ नि, जान्ने बच्चालाई गर्ने एउटा जुन व्यवहार, नजान्ने बच्चालाई चाहिँ उसलाई अलिकति हामीले सिकाएर अगाडि ल्याउनु पर्छ है भनेर जुन एउटा समानताका सिद्धान्त छ नि, ती चाहिँ अझ अभ्यास भइसकेको अवस्था छैन। त्यसले गर्दाखेरि बच्चाहरू के हुन्छन् त, बिस्तारै यो पढ्ने कुराबाट म अलिक टाढा टाढा हुन पाए हुन्थ्यो भनेर उनीहरू बिस्तारै के जान अरू कुराहरूमा लाग्छ। र त्यो सुरुवातमै कसरी थाहा हुँदैन त भन्दाखेरि अभिभावकलाई

0: केहीले जस्तो हाम्रो यही आन्तरिक पर्यटक र बाह्य पर्यटकहरू पनि के छ भनेदेखि यौन व्यवसायबाट आनन्द लिनको लागि आएको अवस्था पनि छ र त्यो छ भन्ने कुरो हाम्रो यो तथ्याङ्कले नै देखाएको अवस्था हो र विशेष गरी अब अहिले जस्तो हाम्रो चाइनिजहरूसँग बिहे गरेर होइन ती हाम्रा कति महिलाहरू चाहिँ हामीले सम्पर्क गर्न खोज्दाखेरि नै सम्पर्कमा नहुनुभएको ती केसहरू हामीहरूलाई थाहा भएकै कुरा हो यसरी त्यो यौन व्यवसायमा लाग्ने हाम्रो विशेष गरेर हामीहरूले तथ्याङ्क लिन जाँदाखेरि त अब त्यहाँ नानीहरू अब 20-21 वर्षको बन्नुहुन्छ तथापि त्यहाँ खोतल्दै जाँदाखेरि उहाँहरू चाहिँ 18 वर्ष मुनिकै नानीहरू पनि भेटेको अवस्था छ यसरी त्यो नानीहरूलाई बिस्तारै हेर्दै हेर्दै जाँदाखेरि त्यहाँ के देखिन्छ भने मुख्य कारण भनेको पहिला जस्तो हामीले भन्थ्यौँ नि गरिबीको कारणले यी समस्याहरू अहिले गरिबीले मात्रै छैन विशेष गरेर म के भन्छु भने कस्मेटिक लाइफ स्टाइल अहिले हजुर जस्तो के भयो त साथीले अब होइन लवाई खवाई हिँडाई झुलाई जुन अहिले अब हाम्रो प्रविधिको दुरुपयोग भनौँ न प्रविधिले गर्दाखेरि के भयो ती सबै कस्मेटिक लाइफ स्टाइल उसलाई जिउन मन लाग्छ नि त उसको उमेर हो त्यसमाथि किशोरी अवस्था अनि त्यसमा चाहिँ उसले के गर्छ त त्यो एडप्ट गर्न खोज्छ एउटा कुरा अनि अर्को कुरो भनेको चाहिँ के हो भनेदेखि एकचोटि लागिसकेपछि त्यहाँ ती सबै कस्मेटिक लाइफ स्टाइलले गर्दाखेरि उसलाई प्रभाव पारिरहेको हुन्छ गरिबी आफ्नो ठाउँमा छ परिवारमा जाँदाखेरि माया ममता पाउँदैन अनि अर्को कुरो के भयो त भन्दाखेरि त्यो उमेर भनेको त यौन चाहनाको उमेर पनि हो नि त अनि त्यसले गर्दाखेरि हामीले ती यौनका विषयहरू अब लुकाएर बस्ने होइन हामीले किनभने मानिसका आधारभूत आवश्यकताहरूमध्ये यौन पनि के हो त एकदमै महत्वपूर्ण तत्त्व हो नि त तसर्थ हामी घरबाट हामीले आफ्ना छोराछोरीहरूसँग पनि यौनका कुराहरू खुलेर गर्नु पर्यो तिमीलाई यो खाँदाखेरि स्वस्थ हुन्छ यो नखाऊ यो खानुपर्छ भनेर हामीले बालबालिकाहरूलाई प्रेरित गर्छौँ नि भनेदेखि यौनका कुराहरू पनि हामीले खुलेर गर्नु पर्यो किनभनेदेखि त्यो भयो भने त हाम्रा बालबालिकाहरूले के हो राम्रो के नराम्रो यसले दुर्गामी असरहरू के गर्छ आफ्नो जीवनमा भन्ने कुरो पहिले के हुन पाउँछन् त सुसूचित हुन पाउँछन् त्यसले गर्दाखेरि हामीले अहिले त्यो देखेको मेन इस्यु भनेको चाहिँ पारिवारिक विखण्डन नै छ त्यो भएको भएर मलाई चाहिँ यो पारिवारिक विखण्डनले निम्ताएका होइन मानसिक सुस्वास्थ्यका कुराहरू अहिले अब म अलिकति होइन आज यहाँ बोल्दा बोल्दै अलिकति फुर्तिलो भएन भनेदेखि अब जस्तो दुर्गाजीले मलाई होइन हजुरलाई आज सन्चो छैन क्या भनेर सोधिहाल्नुहुन्छ होइन जसले भेटे नि सोध्नुहुन्छ तर हजुरलाई ठिकै छ नि भनेर सोध्ने त्यो हाम्रो अभ्यास चाहिँ छैन हेर्ने बित्तिकै के भन्दाखेरि अझै पनि हामीले अभ्यास के गरिरहेको छ
1: एकदमै आनन्द
0: अनि जस्तो शारीरिक हस्तक्षेप गर्ने कि कसैलाई भेट हुने बित्तिकै अब के भन्ने भने ओहो कस्तो मोटाउनु भएछ होइन ओहो कस्तो दुब्लाउनु भएछ भनेको त के भने त्यो इन्डाइरेक्टली त्यहाँ पनि हेरेसमेन्ट हो कि त्यो भित्र के तत्त्व लुकेको छ होइन बिस्तारै कुरा गरिसकेपछि उहाँहरूले सेयर गर्न चाहनु भयो भने त त्यो विषय आइहाल्छ होइन तथापि हामीले चाहिँ के भने मनोसामाजिक सुस्वास्थ्यको दृष्टिकोणबाट पनि अब हामीले बढ अगाडि बढाउन आवश्यक छ र त्यही अनुसार जस्तो हाम्रा शारीरिक अवस्था मात्रै एकदम राम्रो भएर अब हामीले चाहिँ समृद्धशाली समाज निर्माण गर्न सक्दैनौँ हामीले एकदम मनोसामाजिक सुस्वास्थ्यको सवालमा एकदमै अगाडि बढ्न आवश्यक छ विशेष गरेर झन् हाम्रो बालबालिकाहरू त उनीहरूको मनोसामाजिक सुस्वास्थ्यमा हामीले एकदम ध्यान दिएर मेरो बच्चा हिजोसम्म मन लाएर पढिराखेको थियो मैले जे भन्दाखेरि पनि मानिराखेको थियो झर्किन्थेन ए यसलाई त अब उमेर चढेछ क्या झर्किन थाले रिसाउन थाले पढ्दै पढेन त्यसरी हामीले आफ्नो बच्चाहरूलाई पनि त्यसरी मूल्याङ्कन गर्नु भएन मेरो बच्चा पहिलासम्म ठिक थियो अहिले के कारणले गर्दाखेरि भयो त उसको न सिकाइ गर्ने क्षमता नै छैन कि त्यही अनुसार मैले बच्चालाई त्यही अनुसार वातावरण सिर्जना गर्नुपर्छ कि होइन ती कुराहरूमा पनि हामीले ध्यान दिँदै अगाडि बढियो भनेदेखि हामीले ठुलो ठुलो दुर्घटनाबाट बच्न सकिन्छ किनभनेदेखि बच्चाका ती सर्वाङ्गीण पक्षमा चाहिँ हामीले ध्यान दिनु पर्यो भन्ने कुरा
1: हजुर पक्कै पनि हामीले के गर्छौँ भने पढाइमा यति फर्स्ट सेकेन्ड थर्ड अथवा एकदम रट्न पर्ने जान्ने हुन पर्ने उसलाई डान्स आउँछ अथवा एकदम टकेबल स्किल के एकदम बोल्ने कला छ होइन एकदम छिटो परिचित हुने गाउँ घरमा त्यो छ भने त्यसलाई फेरि हामीले नेगेटिभ रूपमा लिने कि त्यो पनि त पोजिटिभ पक्ष हो नि होइन त्योतिर उसलाई गाइड गर्न सकिन्छ नि त अरू सेक्टरतिर तर हामी पढाइमै त्यो मार्क्स हेरेर ए यो त ल खत्तमै भयो भन्ने खालको त्यो पनि गलत हो जस्तो लाग्छ कि मलाई चाहिँ
0: एकदमै त्यो जस्तो अहिले पनि हामीहरूले यसो हेरियो भने परिवेश जस्तो अब बच्चाहरू खेलकुदमा भाग लियो भनेर त भनिन्छ होइन तर उसले चाहिँ कन्टिन्यू पढाइ पनि राम्रो छ खेलकुदमा नै एकदम प्राइज ल्याइसक्यो अब उसले अलि 10-15 दिन क्लास छोडेर कहीँ ट्रेनिङ सेन्टरमै जाने अवस्था त्यस्तो आयो भने पनि अभिभावकहरूले के भन्छ तिम्रो पढाइ राम्रो छ तिमीले पछि पनि खेल्न सक्छौ है अहिले यति हाई स्कुलको पढाइ त राम्रोसँग भ्याउनु पहिला भनेर त्यो पढाइतिरै हामीले फोर्स गरिन्छ कि जबकि उसको भविष्य खेलकुदतिर हुन सक्छ गीततिर हुन सक्छ होइन अहिले हामीले समाजमा हेरियो भनेदेखि पनि कस्तो छ भनेदेखि अब हुन्छ नि साङ्गीतिक माहौलबाट आफ्नो पहिचान बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनु भएको दाजुभाइ दिदी बहिनीहरू नै हुनुहुन्छ नि तथापि यहाँ डिग्री प्राप्त गरेर पनि गुमनाम भएर बसेको चाहे महिला चाहे पुरुष विशेष गरेर त अझ म महिला भन्न रुचाउँछु र सहरका महिलाहरू भनेर भन्दाखेरि पनि मलाई अहिले के लाग्छ भनेदेखि हामी सहरका महिला भनेर पनि उहाँहरूलाई पनि धेरै काम गर्न आवश्यक छ घरबाट निकाल्न आवश्यक छ र काम गर्ने भनेर एकदमै त्यो उहाँहरूलाई आवश्यक छैन भने नियमित रूपमा कमाइ हुने पारिश्रमिक आउने खालि काम गर्नुपर्छ भन्ने छैन तर उहाँको क्षमता विकास हुनु पर्यो उहाँको क्षमता विकास भयो भने उहाँका परिवार बालबालिकाहरू उहाँको घरमा हुनुहुने ज्येष्ठ नागरिकहरू सबैले त्यही अनुसारको माहौल पाउनुहुन्छ अब हाम्रो त यहाँ के छ त अब महिलाहरू काम गर्न नजाने हो भनेदेखि ए डिग्री पास गरेर पनि केही काम छैन होइन के गर्न अब अझ अब ब्याचलर पढ्यो मास्टर्स पढ्ने कुरा आयो भनेदेखि अब ब्याचलर पढेकै पढाइले अधिकृतसम्मको जागिर खान मिल्छ अब त्यो मास्टर्स किन गर्न पर्यो भन्ने त्यो एउटा हाम्रो भाष्य छ कि त्यो भनेको के भने पढाइ भनेको चाहिँ जागिर खानका लागि मात्रै होइन त्यो भनेको चेतनाको स्तर वृद्धि हुन्छ नि त एउटा समाजमा एउटा प्राणी चेतनशील भयो भने उसले सबैतिर सहयोग पुर्याउँछ नि त परिवार बालबालिका सबै व्यक्तिहरू प्रभावित हुने भयो नि अनि अर्को कुरो चाहिँ मलाई सधैँ फिल हुने कुरो महिलाको कामको सम्मान हुनु पर्यो कि जस्तो पुरुष वर्गहरूले पनि कुनै ठाउँमा उभिरहँदाखेरि उहाँलाई त्यो अवस्थासम्म आइरहँदाखेरि मैले सबै पुरुष वर्गलाई भन्दिनँ यहाँ कस्तो भनेदेखि कति पुरुष साथीहरू कस्तो हुनुहुन्छ भने महिला दादी साथीहरू हुनुहुन्छ भनेको उहाँहरूले सम्मान गर्नुपर्छ गर्नुहुन्छ होइन हामीले महिलालाई अगाडि लिएर आउनुपर्छ भनेर उहाँहरूले लबी गरेर विभिन्न कार्यक्रमहरू गरेर अगाडि नै बढाइराख्नु भएको छ उहाँहरूलाई मैले एक हजुरको एफएमको यो ऊ मार्फत पनि एकदम धन्यवाद दिन चाहन्छु किनभने उहाँहरूको सहयोगले नै यी कार्यक्रमहरू सञ्चालन भएका छन् तथापि कम्पेरिटिभ हिसाबले हेर्दाखेरि के छ त भन्दाखेरि महिलालाई गर्ने त्यो सम्मानको स्थिति चाहिँ अझै पनि बनिराखेको छैन त्यो भनेको चाहिँ हामीले चाहे स्थानीय तहका चुनाव आउन् चाहे सङ्घ संस्थाका चुनाव आउन् होइन हामीहरू सदस्य पदमा अब यति र्यालीमा महिलाहरू निस्किने होइन बैठकमा निस्किने टुक्राहरू त अझ धेरै पुराना भइसके होइन तर अब त्यहाँ चाहिँ उहाँहरूको चाहिँ पदको सुनिश्चितताको सवाल निस्किरहँदाखेरि अहिले पनि के छ त भन्दाखेरि उपाध्यक्षमा लगेर थन्क्याइदिने उपाध्यक्षमा लगेर थन्क्याउने र त्यहाँ लबी गर्नु पर्यो भने के कहाँ उहाँले समय दिन सक्नुहुन्छ र अहिले सक्नुहुन्न कि भनेर त्यहाँ प्रश्न समय दिन नसक्ने त्यो महिला हो भनेदेखि सदस्य पदमा रहेर कार्यरत रहँदा चाहे साधारण सदस्य नै हुँदाखेरि उहाँले त्यो समय दिएर कति वर्ष व्यतीत गरेर त्यहाँ आउनुभएको क्षमता कसरी विकास भयो होइन अनि जस्तो कुनै पनि व्यक्ति एउटा लिडिङ पोस्टमा बस्छ भने नेतृत्व भनेको त एकजनाले मात्रै गर्ने होइन नि त जस्तो अध्यक्षले मात्रै सबै काम गर्ने त होइन त्यो भनेको त के हो टिम वर्क हो नि त महिला अध्यक्ष पदमा पुग्नु भयो भने उहाँले मात्रै गर्ने त होइन नि त सपोर्टिभ तल छ नि त अरू पदहरू भनेपछि ए ल उहाँलाई त हामीले अगाडि लानुपर्छ है भन्ने चाहिँ यो के छ भने भाषणमा छ शासनमा चाहिँ छ त्यो भएको भएर यो विचारलाई पनि हामीले परिमार्जन गर्न आवश्यक छ तर यसो भनिरहँदाखेरि हामी महिलाहरू पनि पुरुषवादी सोच भएका छौँ हामीले पुरुषहरूतिर मात्रै औँला ठहराएर पनि हुन्न हामी आफै पनि सचिनुपर्छ है किनभनेदेखि महिला हामीहरूले गर्न सक्छौँ है भनेर हामीले पनि आत्मबल बढाउनु पर्ने आवश्यकता छ र त्यो महिलाले त्यसो भन्नुमा पनि फेरि यही समाज कारक छ कि किनभनेदेखि उहाँलाई त्यही अनुसारको स्कुलिङ भयो नि त हामी महिलाहरूलाई गर्नलाई अलिक गाह्रो छ है भन्ने भयो भने त्यो गर्नका लागि परिवारले पनि सहयोग पुर्याउनु पर्यो कि त्यो महिलाले भन्नुमा नि कारण छ किनभने ऊ त्यो पदमा पुगिरहँदाखेरि बिहान घरबाट निस्किने बेलामा त्यहाँ होइन कति दिनदिनै हिँडेको भनेर त्यहाँ पैसा लाउन सक्छ होइन ऊ केही काम गरेर फर्किरहँदा कति टोल टोल डुलेर हिँड्या भने यहाँ बितिसक्यो भनेर घर जाँदाखेरि के आउँछ प्रतिक्रिया आउँछ आयो भनेदेखि उसलाई काम गर्नु उत्साह मिल्यो र त मिलेन नि त यसरी हाम्रो परिवारबाटै महिलाको कामको ससम्मान हुनु पर्यो त्यो चाहिँ मैले सामाजिक परिवेशमा भने भने घरमा पनि के हुनु पर्यो त भन्दाखेरि सानैबाट हामीले आफ्नो छोराछोरीलाई अब बितेको समय त बितिसक्यो हाम्रो बुवा आमाको समयलाई बुवाले आमालाई यसो गर्नुहुन्थ्यो भनेर अब हामीले त्यो भनेर अर्थ छैन परिवर्तन भनेको के हो त भन्दाखेरि आफैबाट सुरुवात गर्नु पर्यो अब हामीले त्यो महसुस गर्यौँ नि त महसुस गर्यौँ भनेदेखि एकैचोटि परिवर्तन ल्याइयो भने त्यो विद्रोह भयो त्यो भनेको समाजले तुरुन्तै एडप्ट गर्न नि सक्दैन कि त्यसरी ल्याइएको परिवर्तन तर हामीले कतिपय कुराहरू कानुनी परिमार्जन गरेर होइन त्यस्तै गरेर आफ्नै घर परिवारबाट सुरुवात गर्नु पर्यो त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि हामीले हाम्रा बालबालिकाहरू लागि हाम्रो बुवाले गरेको नदेखेर हाम्रा दाजुभाइले महिला दिदीबहिनीहरूलाई गर्नुभएको ससम्मान बुवाहरूले गर्नुभएको भन्दा अलिकति फरक त छ नि त चेन्जेस त आयो नि त तर हामी त्यहीँ अड्केर बस्नु त भएन किनभने हामी त अझै तलमाथि छौँ नि त भनेपछि हामीले हाम्रा सन्ततिलाई त्यसरी नै स्कुलिङ गर्नु पर्यो कि अब छोरालाई छोरीलाई व्यावहारिक शिक्षाहरू दिनु पर्यो हामीले छोरालाई यदि सक्षम बनाउने हो भनेदेखि शिक्षा दिएर मात्रै भएन उसले जीवन जिउनका लागि आवश्यक पर्ने व्यावहारिक ज्ञानहरू के हो व्यावहारिक ज्ञान त मान्छेले जीवन लिएर जन्मिसकेपछि उसलाई खानुपर्छ हिँडुल गर्नुपर्छ समाजमा घुलमिल हुनुपर्छ भनेपछि खानुपर्छ भनेदेखि खाना पकाउन सिक्नु पर्यो ऊ सरसफाई रहनुपर्छ भने उसका सरसफाई चाहे विद्युतीय सामग्रीको प्रयोग गरेर होस् चाहे शारीरिक प्रयोग गरेर होस् उसले के गर्नु पर्यो सरसफाईको कुरा गर्नु पर्यो त्यस्तै गरेर समाजमा पनि व्यक्त गरेका भावनाहरू के हुनु पर्यो त भन्दाखेरि सबैलाई सम्मान महिलालाई मात्रै सम्मान गर्नुहोस् भन्दिनँ म महिलालाई पुरुषलाई भनेको चाहिँ मानवलाई सम्मान गर्नु पर्यो त्यसरी चाहिँ हामीले घरबाटै आफ्नो बालबालिकाहरूलाई त्यही किसिमको प्यारेन्टिङ गरियो भनेदेखि पछि त उहाँहरूले हो नि त समाज हाँक्ने उहाँहरू नै पर्याप्त हो त्यो कारणले गर्दाखेरि हाम्रो बालबालिकाहरूलाई पनि हामीले त्यही अनुसार स्कुलिङ गर्नुपर्छ जस्तो लाग्छ
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा के भन्नुहुन्छ
0: अब उठेका विषयवस्तुहरू मैले भोगेका भोगाईहरू यहाँ माथि पस्किएँ अन्त्यमा चाहिँ मलाई कस्तो लाग्छ भनेदेखि हामीहरूले समाज परिवर्तनको लागि सुरुबाटै पहिला आफू परिवर्तन हुनु पर्यो त्यसपछि आफ्नो परिवारलाई परिवर्तन गर्नु पर्यो र आफ्नो वरिपरिको समाज परिवर्तन गर्नु पर्यो यसरी नै हाम्रो विकास अगाडि बढ्छ भने अर्को कुरो हाम्रा कानुनहरू धेरै राम्रा छन् तर कानुनको कार्यान्वयनको पाटो सहज सरल र सुलभ हुनु पर्यो त्यो कुरालाई चाहिँ राज्यले नै सुनिश्चित गर्दै अगाडि बढोस् भन्ने कुरा राख्छु र अन्त्यमा जुन एउटा अवसर दिनुभयो त्यसको लागि त म एफएम परिवार लगायत दुर्गाजीसँग धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु.
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले एकदमै व्यवहारिक कुरा त्यो बनावटी भन्दा पनि आफैले भोग्दै त्यसलाई चाहिँ व्यवहारमा उतार्ने कोसिस गर्दै आइरहेको कुरालाई चाहिँ उठान गर्यौं. यो छलफलमा सहभागी हुनुभएकोमा सामाजिक व्यक्तित्व बाल तथा महिला सशक्तिकरण समाज नेपाल सिडब्ल्युएसएन अत्यन्त पुरानो संस्था पोखराको धेरै कामहरू गरिरहेको महिला तथा बालबालिकाको क्षेत्रमा यो संस्थाका पूर्व उपाध्यक्ष तथा मानव बेचबिखनसँग सम्बन्धित आस्था परियोजना अहिले यही संस्था अन्तर्गत रहेको यो परियोजनाका प्रमुख इन्दिरा पराजुलीसँग हामीले छलफल गर्यौं. यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित आउने नै छौँ. त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्.
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लायो.
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग.
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं. र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ. बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं.
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म.
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं. बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ.
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम.
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ.
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल. सम्पर्क नम्बर 98560275900.
6: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर. अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस.
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस. देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल. अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर. घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस.
7: कन्ट्याक्ट 0615530500, 0615589848.
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np.

0: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम बिस्या रुसै दे कार तब खोरबे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ
1: काठमाडौँ घरको लागि काठको जाल झोका अर्जन गर्न समीक्षक काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँको अस्ति त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियन चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
0: हेलो
6: हजुर
0: सन्चै कस्तो छ हजुरलाई बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
7: बारिश ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बिचमा
8: फोन नम्बर 061 57 9015

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै दिव तेर ने जरूरी फ्रेडी ग्राहक मिथे भिथे भ्यौमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसे विवरण धबै विवरण हमक लमु चेबालो क्योइनी टिब फ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसै दे कार तब खोर भे खै भै बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ
1: के रोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता आछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने

0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
1: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Sare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061-57-9915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98165-75
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97050557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: सुनता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: तिमी अम्मा बन्न कहिले पनि सक्दैन र अब म तिमीसँग बस्छु।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुर को भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615898488।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
1: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुखै रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामिर पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: Studio time.
7: It's too well known.

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161 533 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003602, 98560343। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेब सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530500, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98560-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ले जरूरी फ्रेबी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु जदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतासिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ।

길거리 산

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: मैसल फोन ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530501589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0161574225 9850140 9850607127 र 9808140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक साइकल स्वास्थ्यको लागि लाभदायक छ। त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्युमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषा रुसैले कार तब ख्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फिसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवामा।
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि 4 व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू कम्पनी दर्ता प्रमाणपत्र प्रबन्ध पत्र नियमावली प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
1: कम्पनी संचालक समितिको निर्णय
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू
1: उद्योग दर्ताको निवेदन फारम ख
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि
2: मेसिन औजारको कोटेसन र स्किम
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिश
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना सूचना टाँस मुचुल्का सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050,

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योमी टिबख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या तसिम विषा रोसै दे कार तब ख्योर बे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811701।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्भर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनको को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 9864066642 9864041081। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृति का अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन। ए हजुर, हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 9856231461, 9826609608।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
2: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9560334332 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं, बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9560 27

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या त तसिम बिस्या रुसै दे कार तब खेर्बे खैबे बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाण्डौ
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
8: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जालले झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0615419485 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0615529104 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852667793 97659750960 दोस्तीटु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462021127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9811 62983 9855 52855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: घरबुढी थला पढिन्, पोक्तोमुलो धामी जाक्री सबै गरिहाले, निकी भइनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पतालले उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल

0: मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 500।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरू अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: राम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्ति मा कश्चित्तु भजाम्यहम्। नमस्कार, म जगन्नाथ तिवारी, तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।